हिले भने घोराईमा मात्र थारू परिकारलाई प्राथमिकतामा दिने होटल तथा रेस्टुरेन्टहरूको संख्या एक दर्जन भन्दा बढी पुगेको रिसोर्टका प्रबन्धक निर्देशक विकास चौधरीले बताउनु भएको छ। जिल्लाभर यस्ता होटल तथा रिसोर्ट दुई दर्जन भन्दा बढी सञ्चालनमा रहेका छन्। थारू परिकारको व्यवसायीकरणसँगै बढ्दै रोजगारी, सन्तोष दैत्य लेख्यो खबर आजको नयाँ बोध दैनिकमा छापिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजो मनोनयन दर्ता कार्य सम्पन्न भएको छ। हिजो बेलुका भएको मनोनयन दर्ताका लागि सभापतिदेखि अन्य पदाधिकारीहरूमा दर्जन बढीको उम्मेदवारी परेको छ। नेपाली कांग्रेसको पदाधिकारीमा चुनिनका लागि 19 जना पदाधिकारीको पद रहेको छ। सभापति एक, वरिष्ठ उपसभापति एक सहित 4 उपसभापति, महामन्त्री 3, सहमहामन्त्री 15, कोषाध्यक्ष 1 गरी 24 जना पदाधिकारी हुने व्यवस्था गरिएको छ। सहमहामन्त्रीमा 4 जना र कोषाध्यक्ष 1 जना सभापतिले मनोनित गर्ने प्रावधान पनि रहेको छ। सोही अनुसार निर्वाचित हुने पदाधिकारीको संख्या 19 जनाको हुनेछ। तर 19 जनाको पदाधिकारीका लागि 58 जनाको उम्मेदवारी परेको छ, जसमा सभापति पदमा 3 जनाको उम्मेदवारी परेको छ। वर्तमान सभापति गगन थापा, पूर्व सहमहामन्त्री किशोर सिंह राठौर र श्याम कृष्ण खड्गीको सभापति पदमा उम्मेदवारी परेको छ। यस्तै सहमहामन्त्री राठौर यसअघि देउवा समूहमा सक्रिय रहनु भएको थियो। यस्तै गरी अन्य पदाधिकारीमा पनि 1 भन्दा बढीको उम्मेदवारी परेको बताइएको छ। यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजो तेस्रो दिन पनि बन्द सत्रको छलफल सकिएको हो। बन्द सत्रको थप छलफल आज पुनः हुने भएको छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन बहादुर थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव लगायतका विषयमा छलफल हुने बताइएको छ। उज्यालो अनलाइनमा यो खबर प्रकाशित भएको छ। दाङको घोराई उपमहानगरपालिका 2 रामपुर बजारदेखि उत्तरतर्फ कालीमाटी पार गरेर केही माथि पुगेपछि थाँती खोला गाउँ भेटिन्छ। गाउँको उकालो बढ्दै चढ्दै जाँदा पुराना शैलीका घरहरू देखिन्छन्। त्यसभन्दा केही माथि भने ताङ्गिन ताङ्गिन मादलका स्वरहरू सुन्न थाल्दछन्। मादलको यही

पुर्खौंदेखि मादल बनाउने सिपलाई पेसाका रूपमा प्रयोग गर्दै व्यवसाय समेत सञ्चालन गर्दै आउनु भएको छ। पुर्खाको विरासत जोगाउँदै परिवार नै मादल व्यवसायमा नरेन्द्र केसीले लेखेको खबर आजको नायक बौद्ध दैनिकमा छापिएको छ। र गैराती बागमती गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम विज्ञान महाशाखाले जनाएको छ। बितेको 12 घण्टामा सबैभन्दा धेरै कास्कीको मालेपाटनमा 34 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी काठमाडौँको थानकोट र ताप्लेजुङको दोभानमा पनि मध्यम खालको वर्षा भएको मापन भएको छ। हिजो दिउँसो काठमाडौँमा पानी परेको थियो, आज भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भूभाग र बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो अनलाइनमा यो खबर प्रकाशित भएको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै म लक्ष्मण विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
1: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौ।
0: सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँके। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादुन, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेङ्गलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
1: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टिभी, डिलक्स रुम तथा सादा अटेज रुम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
2: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072719।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

यस वर्ष विजया दशमीको उत्तम साइत कार्तिक 4 गते बुधबार बिहान 10:26 रहेको नेपाल पञ्चाङ निर्णायक विकास समितिद्वारा जानकारी। दशैंका लागि असोज 23 गतेदेखि टिकट बुकिङ खुला। यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल

0: पुरस्कार वैज्ञानिक फ्रान्सिस हालजेनलाई दिइने र सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजना अनुसार 27 क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G
1: भोल्टे भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त
2: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 #4 गर्नुहोस्। 4G भोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार विस्तारमा, सरकारले रसुवाको भोटिकोसी बाढीबाट प्रभावितका लागि विभिन्न साझेदार संघ संस्था तथा स्थानीय तहसँग मिलेर तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको बैठकले उक्त निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो। पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन पनि आग्रह गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। बैठकको निर्णय अनुसार सहयोगी संस्थाहरूले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही घर निर्माण गर्नुपर्ने कार्यकारी प्रमुख डाक्टर उप्रेतीको भनाइ छ। यसै गरी बैठकले प्रभावित क्षेत्रका वास्तविक लाभग्राही परिवारको विवरण संकलन गरी कति संख्यामा घर बनाउनु पर्ने हो त्यसको यकिन गर्न स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरेको छ। नेपाली काँग्रेस पार्टीको 15 महाधिवेशन अन्तर्गतको निर्वाचनका लागि सभापतिमा गगन कुमार थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्कीको उम्मेदवारी परेको छ। हिजो आकांक्षीहरूले उम्मेदवारी दर्ता गराउनु भएको हो। यसै गरी वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा, उपसभापति महिलामा पुष्पा भूषालले मात्र उम्मेदवारी दर्ता गराउनु भएको छ। उपसभापति खुलामा डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवको उम्मेदवारी परेको छ। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्ला मनसुर, सीता गुरुङ र रञ्जित कर्णको उम्मेदवारी परेको छ। खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमर सिंह पुन, नयन सिंह महर, शंकर तिवारी, डाक्टर सुनिल शर्मा र डाक्टर सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गराउनु भएको छ। महामन्त्री महिलामा डाक्टर डिला संग्रौला, डिना उपाध्याय र रीता खनालको उम्मेदवारी परेको छ। सभापतिमा 3 वरिष्ठ उपसभापति र महिला उपसभापतिमा 1-1, खुला उपसभापतिमा 9, समावेशी उपसभापतिमा 5, खुला महामन्त्रीमा 8 र महिला महामन्त्रीमा 3 उम्मेदवारी परेको छ। महाधिवेशन अन्तर्गत आजको बन्द सत्रमा सभापति गगन थापाले सम्बोधन गर्ने तालिका छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले राजमार्ग र पुल पुननिर्माण गर्दा उच्च बाढीको सतहको अध्ययन गरी सुरक्षित स्थानमा पूर्वाधार निर्माण गर्ने कानूनी सुधार अघि बढाइएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा बोटेको सितसुली विपद सम्बन्धी संसदीय विशेष समितिको हिजो बसेको बैठकमा मन्त्री लम्सालले बाढी तथा विपदबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकाससँगै प्रभावित जनताका लागि सुरक्षित र मर्यादित आवास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। जलवायु परिवर्तनको प्रभाव र भोटेको सितसुली विपद सम्बन्धी छलफलमा मन्त्री लम्सालले रसुवागढीलाई व्यापारिक सहरका रूपमा विकास गरी चीनसँगको व्यापार थप सुदृढ गर्ने प्रमुख सीमा नाकाका रूपमा विस्तार गर्न गुरू योजना तयार भइरहेको जानकारी दिनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विपदमा परेर ज्यान गुमाएका नागरिकको मृत्यु घोषणा र मृत्यु दर्ता प्रक्रिया व्यवस्थित ढंगले अघि बढाउन आवश्यक कानून निर्माण भइरहेको जानकारी दिनुभयो। सभामुख डोलप्रसाद अर्याल र अस्ट्रेलियाली संसदका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ। अन्तर्व्यवस्थापिका संघ आइपियूको 153 महासभामा सहभागी हुन तान्जानियाको अरूसामा रहनुभएका सभामुख अर्याल र अस्ट्रेलियाली सभामुख डिकबीच हिजो भएको भेटमा नेपाल अस्ट्रेलिया बीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्य लगायत विविध विषयमा विचार विमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। न्याय परिषदले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको छ। हिजो बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस हुनुभएका न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्न बहादुर बाग्सन, उच्च अदालत पाटनका चन्द्रबहादुर सारू, उच्च अदालत पाटन हेटौडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजका न्यायाधीश गोकर्ण डागी रहनु भएको छ। न्याय परिषदका प्रवक्ता रामप्यारी सुनवारका अनुसार परिषदको हिजोको बैठकले उक्त निर्णय गरेको हो। दशैंको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रूट परमिट खुला गरिने भएको छ। यातायात व्यवस्था विभागमा हिजो बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायत सरकारवालाको बैठकले दशैं अवधिभर देशभर रूट परमिट खुला गर्ने निर्णय गरेको हो। बैठकले यही असोज 23 गतिदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय समेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद सिटौलाले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमा भइरहेको बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमारामा हिजो आयोजित उच्च स्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढाइएको स्पष्ट पार्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र संचार सचिव राजेन्द्र कुमार पौडेल बीच आर्थिक वर्ष 2083-84 लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ। सोही अवसरमा संचार सचिव पौडेलसँग मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय मार्फतका विभिन्न निकायका प्रमुखले पनि कार्य सम्पादन सम्झौता गर्नुभयो। त्यस अवसरमा संचार सचिव पौडेलसँग नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाड़ी, सुरक्षण मुद्रण केन्द्र का कार्यकारी निर्देशक देवराज ढुङ्गाना, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्नेत, गोर्खापत्र संस्थानका महाप्रबन्धक हिक्मत बहादुर रावल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले कार्य सम्पादन सम्झौता गर्नुभयो। गृहमन्त्री सुदन गुरुङले राज्यको गोप्य सूचना दुरूपयोग गर्नेलाई कानूनी दायरामा ल्याइने बताउनु भएको छ। गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको हिजो सामाजिक सञ्जाल फेसबुक मार्फत बताउनु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते गएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न पालिकाका स्थानीयवासीसँग छलफल गरी उहाँहरूका समस्या, गुनासा, माग तथा सुझाव लिनुभएको छ। नुवाकोट क्षेत्र नम्बर 1 का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका संचार मन्त्री डाक्टर तिमिल सिन्हाले बाढी प्रभावित स्थानीयवासीसँग छलफल गर्दै बाढीबाट भएको क्षति, राहत वितरणको अवस्था, पुनस्थापना तथा पुननिर्माणका काम र तत्काल आवश्यक पूर्वाधार निर्माणका विषयमा जानकारी लिनु भएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व वन्यजन्तु कोष अमेरिकाका प्रतिनिधि र नेपालका प्रतिनिधिबीच हिजो मन्त्रालयमा भेटघाट भएको छ। मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा नेपालको पछिल्लो बाढी तथा विपद पुननिर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। यस वर्ष विजया दशमीको सायद कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक विकास समितिले जनाएको छ। कार्तिक 4 गते बिहान 8:49 देवी विसर्जन गरी 10:26 शुभ सायदमा मानेजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि सायदमै टीका लगाउन चाहनेका लागि यो सायद दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। यस वर्ष असोज 25 गते आइतबारदेखि नवरात्र प्रारम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान 11:47 शुभ साहित रहेको छ। यस वर्षको दशैंमा घर जाने यात्रुका लागि यही असोज 23 गतेबाट टिकट बुकिङ खुल्ला गरिएको छ। नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौँमा बस्दैछ। नेपाल र रूसले कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राई र रूसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रूसी उपविदेश मन्त्री आन्द्री रुडेन्कोले गर्नुहुनेछ। सरकारले किसानलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र काठमाडौँबाट वितरण गर्ने तयारी भइरहेको छ। अब रिपोर्ट। बैतडीमा प्रमुख चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाइएको छ। चाडपर्वका समयमा हुन सक्ने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा कालो बजारी नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
4: जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तह उद्योग वाणिज्य संघ र अन्य सरोकारवाला निकायहरूको समन्वयमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउने र अनियमितता भेटिएमा प्रचलित कानून अनुसार कारवाही गर्ने निर्णय गरेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी मैना आर्याल।
5: मुख्य टार्गेट भनेको तिहार अनि सँगसँगै छठ पनि हो। त्यो बेलासम्मलाई हामीले अलिक फोकस रूपमा बजार अनुगमनलाई अगाडि बढाउन खोजेका छौँ।
4: यस्तै चाडपर्वको समयमा हुने भिडभाडलाई मध्यनजर गर्दै होटेल व्यवसायीहरूलाई सरसफाईमा ध्यान दिन आग्रह गरिएको बताउनुहुन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख विक्रम श्रेष्ठ। स्थानीय प्रशासनले उपभोक्ताहरूलाई सामान खरिद गर्दा मूल्य सूची हेर्न बिल लिन तथा गुणस्तर र म्यादबारे सचेत रहन आग्रह गर्नुका साथै जिल्लामा सञ्चालन भइरहेका सुपथ मूल्य पसलको समेत निगरानी गरिरहेको बताउनुहुन्छ पुनः प्रमुख जिल्ला अधिकारी अरियाल। चाडपर्वलाई लक्षित गरेर जिल्लाका मुख्य बजारसँगै ग्रामीण क्षेत्रका बजारमा समेत अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियममा जन्मनुभएका वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान गरिएको छ। खगोलीय मूलका उच्च ऊर्जा न्युट्रिनोको खोज तथा आइस क्युब न्युट्रिनो वैधशालामा पुर्याउनु भएको योगदानको लागि हालजेनलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो। रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले हिजो स्टकहोममा पुरस्कार घोषणा गरेको हो। 82 हालजेन अमेरिकाको विस्कन्सिन मेडिसन विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ। टर्कीमा हुने कोप 31 ऊर्जा रूपान्तरण, जलवायु वित्त र बढ्दो जलवायु संकट प्रमुख विषय बन्ने भएका छन्। विश्वव्यापी तापक्रम वृद्धि र जलवायु जन्य क्षति बढ़िरहेका बेला टर्कीको अन्ताल्यामा नोभेम्बर 9 सुरु हुने कोप सम्मेलनमा जीवाश्म इन्धनको प्रयोग घटाउने उपायका रूपमा विद्युतीकरणलाई विशेष प्राथमिकता दिइने जनाइएको छ। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: हालैको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारहरूको पुनर्निर्माण, वृहत आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि 1 अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनका सन्दर्भमा नेपाल र विश्व ब्याङ्क बीच छलफल भएको छ। विश्व ब्याङ्कका अध्यक्षको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकामा रहनुभएका अर्थमन्त्री डाक्टर सोनी मुआगले र विश्व ब्याङ्कका अध्यक्ष अजय बंगा बीच भएको भेटवार्तामा त्यस्तो छलफल भएको हो। छलफलमा विश्व ब्याङ्कका अध्यक्ष बंगाले नेपालमा बाढी विपदबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व ब्याङ्कले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अध्यक्ष बंगाले एसियाली विकास ब्याङ्क र अन्तर्राष्ट्रिय वित्त निगम लगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व ब्याङ्कले नयाँ पहल गर्ने जानकारी दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। विगत 3 अवधिमा विश्व ब्याङ्कका अध्यक्ष र नेपालका अर्थमन्त्री बीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेट अवस्था हो। नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्षमा 3.7% सीमित हुने प्रक्षेपण विश्व ब्याङ्कले गरेको छ। विश्व ब्याङ्कले मंगलबार सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदनमा भदौ 10 आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा पुगेको अवरोधले गर्दा आर्थिक वृद्धि घट्ने उल्लेख छ। प्रतिवेदनमा विश्व ब्याङ्कले भविष्यका लागि फरक ढंगले पुनर्निर्माणमा जान र बाढीबाट भएको व्यापक क्षतिको कारण फरक ढंगले पुनर्निर्माणमा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र बाधक बन्ने उल्लेख गरेको छ। नेपाल सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत यस वर्ष 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि अघि बढेसँगै आर्थिक क्रियाकलापमा सुधार आउने र आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने प्रक्षेपण विश्व ब्याङ्कले गरेको छ। धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार 2 बढेको छ। मंगलबार नेप्से परिसूचक 11.96 बढेर 2578.73 अङ्कमा पुगेको छ। मंगलबार विभिन्न कम्पनीका 89,55,230 किता शेयरहरू 3,13,81,00,000 रुपियाँमा किनबेच भएका छन्। मंगलबार शेयर बजारमा कारोबार हुने 169 कम्पनी शेयर मूल्य बढेको छ भने 95 कम्पनीको शेयर मूल्य घटेको छ। सरकारले देशभरका किसानलाई परिचय पत्र वितरण गर्ने तयारी अघि बढाएको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र वितरण कार्य काठमाडौँबाट सुरु गर्ने तयारी गरिएको हो। किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचय पत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अधिकृत डाक्टर सञ्जीव पण्डितले जानकारी दिनुभयो।
0: भुवन आचार्य, अब खेल समाचार।
8: सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजना अनुसार 27 क्रिकेट तथा फुटबल मैदान र कवर हल निर्माण गर्ने भएको छ। यसका लागि पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपछि समझदारी पत्र एमओयूमा हस्ताक्षर भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलले देशको खेलकुद क्षेत्रको विकासका लागि परियोजना अघि बढाइएको जानकारी गराउँदै लामो समयदेखि रोकिएका तथा गति लिन नसकेका खेलकुद पूर्वाधार सम्बन्धी आयोजनालाई अघि बढाउन एमओयू महत्वपूर्ण हुने बताउनु भयो। सरकारका अनुसार नयाँ खेल पूर्वाधार निर्माण भएपछि स्थानीय तथा क्षेत्रीय स्तरमा खेल गतिविधि विस्तार गर्न सहज हुनेछ। यसबाट खेलाडीलाई अभ्यास तथा प्रतियोगिताका लागि आवश्यक संरचना उपलब्ध हुने अपेक्षा गरिएको छ। छनौट भएका स्थानमा निर्माण कार्य तत्काल सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। विश्व फुटबलका स्टार लियोनेल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेल्दैछन्। अर्जेन्टिनाले घरेलु मैदानमा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले राष्ट्रिय टोलीका लागि आफ्नो अन्तिम उपस्थिति जनाउनेछन्। ब्युनस एरिस स्थित मोनुमेन्टल रङ्गशालामा बुधबार खेल हुनेछ। मेसीको अन्तिम खेल हेर्न 80,000 भन्दा बढी समर्थक रङ्गशालामा उपस्थित हुने अपेक्षा गरिएको छ। 2 भन्दा लामो अन्तर्राष्ट्रिय करियरमा मेसीले अर्जेन्टिनाका लागि 208 खेल खेलेका छन्। सन् 2005 पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका मेसीले 125 अन्तर्राष्ट्रिय गोल गरेका छन्। मेसीको क्लब करियर भने तत्काल समाप्त हुने छैन। अमेरिकाले आइसिसी क्रिकेट विश्वकप लिग 2 युएमाथि 6 जित निकालेको छ। युएले दिएको 330 रनको विशाल लक्ष्य अमेरिकाले 48.5 ओभरमा 4 गुमाएर पूरा गर्दै लिग 2 शीर्ष स्थानको दौड़लाई थप रोमाञ्चक बनाएको हो। टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिका विरुद्ध युएले निर्धारित 50 ओभरमा 8 गुमाएर 330 रन बनाएको थियो। जवाफमा अमेरिकाले सुरुवातमा केही विकेट गुमाए पनि 330 रनको लक्ष्य पछ्याउँदै अमेरिकाले आफ्नो सबैभन्दा ठूलो सफल एक दिवसीय रन चेन्ज समेत बनायो। लिग टूको इतिहासमा भने यो दोस्रो ठूलो सफल रन चेन्ज हो।
0: अझै अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेस लगायत कोशी बागमती गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 26.8 र न्यूनतम तापक्रम 17.5 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:53 छप्पन्न मिनटमा भयो भने सूर्यास्त भरे साँझ 5:49 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। भोटेकोशी बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णय। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजो उम्मेद्वारी दर्ता, सभापतिमा त्रिपक्षीय प्रतिस्पर्धा हुने। यस वर्ष विजया दशमीको उत्तम सहित कार्तिक 4 गते बुधबार बिहान 10:26 दशैंका लागि पर्सीदेखि टिकट बुकिङ खुल्ला। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान। र सरकारले देशभर 27 क्रिकेट तथा फुटबल मैदान र कवर्ड हल निर्माण गर्दै। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अब सुनौछौं दिवाकर शर्माको स्वरमा रहेको यो स्वदेश गान, द्वारिका ढुङ्गानाको रचना अनि संगीत हो खड्ग गन्धर्वको।

0: भन्छ बिसाएर झन् भन्छ बिसाएर
1: स्वदेशका सुनाउने क्रममा अब सुनाउँछौ सुमित खड्काको स्वर चुडामणि देवकोटाको रचना अनि संगीत हो शक्ति वल्लभको

स्वदेश गानहरू सुनाउने क्रममा अब सुनाउँछौ प्रमोद खरेल र जुना प्रसाईको स्वर, उन्नति बोहरा शिलाको रचना अनि संगीत हो सम्बोजित बाँसकोटाको।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: नेपाल प्रकृतिको वरदान, संस्कृतिको धरोहर, तर के हाम्रा यी सुन्दर सम्पदाहरू भोलिका सन्ततिका लागि सुरक्षित छन्?
2: हो, हाम्रो प्राकृतिक सुन्दरताको संरक्षण गर्दै स्थानीय समुदायको विकास र आर्थिक समृद्धि सम्भव छ। यही सोच र प्रतिबद्धताको नाम हो दिगो पर्यटन।
1: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाको विशेष प्रस्तुति रेडियो कार्यक्रम दिगो पर्यटन
2: एक महिनाको पहिलो र तेस्रो बुधबार बिहान 7:40 बजे मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट। रेडियो नेपालका मिडियम वेब र देशभरका FM रिले स्टेशनहरू 98, 100 र 103 मेगाहर्जका साथै रेडियो नेपालको आधिकारिक वेबसाइट www.radionepal.gov.np, मोबाइल एप र अनलाइन प्लेटफर्म मार्फत संसारको जुनसुकै कुनाबाट सुन्न सकिन्छ।
1: रेडियो कार्यक्रम दिगो पर्यटन।
3: नमस्कार, दिगो पर्यटन प्रवर्धन कार्यक्रमको अर्को भागमा यहाँहरूलाई हार्दिक स्वागत छ। आदरणीय श्रोता, नेपालको हिमाली सौन्दर्य र जैविक विविधताले परिपूर्ण मनास्लु संरक्षण क्षेत्र पछिल्लो समय पदयात्री र पर्वतारोहीहरूका लागि एक प्रमुख गन्तव्य बन्दै आएको छ। तर पर्यटनको विकाससँगै प्राकृतिक वातावरण र जैविक विविधताको संरक्षण कसरी भइरहेको छ त? स्थानीय समुदायको सहभागिता र जीविकोपार्जनमा यसले कस्तो प्रभाव पारेको छ? आजको अङ्कमा हामी मनास्लु संरक्षण क्षेत्रको वर्तमान अवस्था, दिगो पर्यटन र समुदायको सक्रियता बारे कुराकानी गर्दैछौ। सबैभन्दा पहिला मनास्लु संरक्षण क्षेत्रको छोटो परिचय।
4: गोर्खा जिल्लामा रहेको मनास्लु संरक्षण क्षेत्र करिब 1663 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। उत्तरमा मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानादेखि पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रको सिमानासम्म फैलिएको छ। यस क्षेत्रको उचाइ 600 मिटरदेखि संसारको 8 अग्लो चुचुरो मनास्लु 8163 मिटरसम्म रहेको छ। यस संरक्षण क्षेत्रमा हिउँ चितुवा, कस्तुरी मृग, नाउर, झारलका साथै करिब 110 प्रजातिका पंक्षी, 3 प्रजातिका सर्प र 200 भन्दा बढी प्रजातिका हिमाली वनस्पतिहरू पाइन्छन्। यो क्षेत्र सन 1991 पछि मात्र विदेशी पर्यटकहरूका लागि खुल्ला गरिएको हो। गोर्खा सदरमुकामबाट बुढी गण्डकी नदीको तिरै तिर लार्के भन्ज्याङ नाघेर करिब 10 दिनको पदयात्रा पछि यस क्षेत्रमा पुग्न सकिन्छ। हाल नेपाल सरकारले मनास्लु संरक्षण क्षेत्र व्यवस्थापन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको छ। अत्यन्त सुन्दर प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न यस क्षेत्रमा गुरुङ समुदायको बस्ती रहेको छ। उहाँहरूको रहन सहन तिब्बती संस्कृतिसँग मिल्दो जुल्दो छ भने मुख्य पेसा पशुपालन तथा कृषिमा आधारित छ भने पछिल्लो समयमा पर्यटन व्यवसायमा पनि सक्रियता देखिन्छ। काठमाडौँबाट छोटो दूरीमै पुग्न सकिने र छोटो समयमै हिमाली पदयात्रा तथा आरोहण गर्न सकिने भएकाले मनास्लु क्षेत्रमा पर्यटकको आकर्षण बढ्दो छ। यसै विषयमा राष्ट्रिय प्रकृति संरक्षण कोष मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख अनिल प्रसाईसँग छोटो कुराकानी गरेका छौँ। मनास्लु संरक्षण क्षेत्रको पर्यटन तथा वातावरणीय अवस्थाका बारे बताउँदै हुनुहुन्छ प्रमुख प्रसाई।
5: काठमाडौँबाट अलिकति दूरीको हिसाबले पनि छोटो समयमा आरोहण गर्न मिल्ने, त्यसले गर्दाखेरि पछिल्लो समयमा पर्यटकीय गति बढेर गएको छ। त्यसको पछाडि चाहिँ यहाँको संरक्षणमा लाग्ने समुदायहरू, होटेल व्यवसायीहरू, त्यसपछि गएर हाम्रो संरक्षण क्षेत्र व्यवस्थापन समिति उहाँहरूको सक्रियता, त्यसै गरी जुमडुम्री गाउँपालिका लगायतका विभिन्न खालका संस्थाहरूको आफ्नो खालको योगदानको कारणले गर्दाखेरि करिब सुरु भएको 28 वर्षमा अहिले राम्रो एउटा अवस्था सिर्जना भयो।
3: बढ्दो पर्यटकको आगमनसँगै प्राकृतिक स्रोत, जैविक विविधता र स्थानीय वातावरणमा पर्ने दबाव पनि बढ्न सक्छ। वन्यजन्तु, जैविक जैविक विविधता वन जंगल तथा प्राकृतिक सम्पदा को संरक्षण का लागि आयोजनाले अहिले के कस्ता कामहरू गरिरहेको छ?
5: पर्यटकीय गतिविधिले मात्रै अब वातावरणमा त्यस्तो खालको नकारात्मक असर अरू कुराले त होइन, एउटा चाहिँ वेस्ट म्यानेजमेन्टको हिसाब गरेर छ, सरसफाइका कार्यक्रमहरू वेस्टहरूलाई सेपरेसन गरेर म्यानेजमेन्ट गर्ने त्यो रणनीति हामीले लिएका छौँ र काम पनि गरिरहेको छौँ। विशेष गरी अब यो ट्रेकिङ एरिया भएको हुनाले ट्रेकिङमा आउने समस्याहरू, सुक्खा पहिरो खस्ने, बर्खाको बेलामा चाहिँ बाटो अवरुद्ध हुने, फुल बगाउने, बाढीका कुराहरू आउने, त्यस्ता कुराहरू छन् नै। यद्यपि हाम्रो एउटा मात्रै पालिका संरक्षण क्षेत्र चाहिँ हुनाले जनसङ्ख्याको हिसाबले त्यति धेरै वाइल्ड लाइफलाई त्यहाँको चाहिँ प्रेसर पर्ने देखिँदैन। अलिकति प्रेसर पर्ने भनेको वन पैदावारमा काठहरू, त्यसपछि गएर एनडिएफपी भन्छ नन टिम्बर फरेस्ट प्रोडक्टहरू, गतिविधिहरू चोरी निकासीहरू यदि भयो भने त्यसमा अलिकति समस्या पर्ने हो। त्यो पनि अहिले हाम्रो त्यस्तो खालको छैन, कन्ट्रोल लेभलमै छ। त्यहाँको आमा समूहहरू, पर्यटन व्यवसाय समिति, संरक्षण क्षेत्र व्यवस्थापन समिति, विशेष गरी नेपाल प्रहरीको युनिट लगायतका सरकारी संरचना, चुङनुम्री गाउँपालिकाको वडाहरू सँग संयुक्त रूपमा हामीले काम गरेको हुनाले अहिले भर्खरै मनासु संरक्षण क्षेत्रमा चाहिँ पर्यटकको आगमन वृद्धि हुँदाखेरि नकारात्मक नेगेटिभ इम्प्याक्ट पर्छ कि भनेर सोच्ने बेला चाहिँ भइसकेको छैन जस्तो लाग्छ मलाई।
3: संरक्षण क्षेत्रको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको स्थानीय समुदायको सहभागिता बढाउनु पनि हो। मनासलु संरक्षण क्षेत्रका स्थानीय बासिन्दाहरूको जीविकोपार्जन, त्यसै गरी रोजगारी र आय आर्जनमा पर्यटन तथा संरक्षण कार्यक्रमले कस्तो योगदान पुर्याउँदै आएको छ र आगामी दिनमा उनीहरूको आय आर्जन बढाउनको लागि के आवश्यक देखिन्छ, के पहल गरिराख्नु भएको छ यहाँहरू?
5: राष्ट्रिय संरक्षण कोषले नै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको एउटा सफल कार्यान्वयनपछि एकीकृत संरक्षण तथा विकास परियोजना भन्ने आइसिटिपी मोडेल भन्छ, र यो मोडेल चाहिँ एकदमै ओल्डमै भनौँ न नेपालमा एकदम सक्सेसफुल मोडेलको रूपमा लिइन्छ। यसमा के छ भने संरक्षण क्षेत्रभित्र पनि बल प्रयोग गरेर संरक्षण गर्ने नीति अथवा समुदायलाई नै संरक्षणमा सहभागी गराएर चाहिँ संरक्षण गर्ने नीति लिएको हुनाले अरू मोडेल भन्दा यो मोडेल चाहिँ अलिकति बढी सफल छ। एउटा विकट हिमाली भेग भएको हुनाले विकासका कुराहरूको कारणले गर्दाखेरि अलिकति समस्या आउने कुराहरू आफ्नो ठाउँमा छ, र हामीले समुदायलाई नै इम्पावर गर्ने भएको हुनाले समुदायसँगै बसेर हामीले डिसिजन गर्छौँ र कार्यक्रम बनाउँदा पनि समुदायसँग बसेर बनाउँछौँ, योजना तर्जुमा गर्दा पनि उहाँहरूसँगै बसेर गर्छौँ, र एउटा मात्रै पालिका छ हामीसँग चुङनुम्री गाउँपालिका, गाउँपालिका त्यसपछि गएर स्थानीय समुदाय र एमप्याप, यो तिनवटा पिलर भनौँ हामीले, यो तिनवटा पिलर हामी सँगसँगै लिएर गएका छौँ। प्राकृतिक विपत्तिका समस्या बाहेक अन्य मानिसहरूको कारणले हुने सृजित हुने खालको समस्याहरू धेरै छैन।
3: मनासलु संरक्षण क्षेत्रलाई संरक्षण स्थानको समृद्धि र दिगो विकास अथवा दिगो पर्यटनको उत्कृष्ट नमुना बनाउने लक्ष्यमा आगामी दिनमा के कस्ता प्राथमिकताहरू छन् र ती प्राथमिकताहरूलाई कार्यान्वयन गर्नको लागि यहाँहरूसँग के योजना छन्? मनासलु भ्रमणमा आउन चाहने पर्यटक र स्थानीय समुदायलाई यहाँको सन्देश के हो, कसरी त्यसको विकासको लागि अगाडि बढ्नुपर्छ भन्ने लाग्छ यहाँलाई?
5: अहिले हामीले गरिरहेको कामहरूलाई अझै चुस्त दुरुस्तसम्म लैजाने, जस्तै पर्यटकीय गतिविधिहरूलाई बढाउनको निम्ति त्यहाँका पर्यटनसँग सम्बन्धित संस्थाहरू, गाइडहरूलाई इम्पावर गर्ने, त्यसपछि गएर माउन्टेनियरिङसँग सम्बन्धित संस्था समन्वय गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग तिनैवटा सरकारसँग चाहिँ समन्वय र सहकार्य गर्ने, संरक्षण र विकास यो दुईटै कुरालाई मिलाएर लिएर जाने कुराहरूमा हामीले विशेष गरी त्यहाँभित्रको वन क्षेत्रलाई जोगाउने, सूर्य सिकारी हुन नदिने, त्यहाँको प्राकृतिक सम्पदा, जैविक विविधता र त्यहाँको चाहिँ भूदृश्य अवलोकन गर्ने हिमाल लगायतका यो दुईटा कुराहरूको बारेमा चाहिँ अझै बढी रेडियो मार्फत पनि मैले भन्न चाहन्छु, यसलाई अझै बढी चाहिँ बाहिर पब्लिसिटी गर्ने र यसलाई अगाडि लान सक्ने अवस्था हाम्रो रहेको छ, र यो अलिकति ओझेलमा परेको पनि अहिले भर्खरै मात्र एक्सपोज हुँदैछ र मानिसहरूको धेरैको चाहिँ यहाँ नजर नपुगेको भएको हुनाले एकदमै कम खर्चमा नेपालीहरू पनि एकदम कम खर्चमा चार दिन पाँच दिनको प्याकेज बनाएर पनि आउन सक्छन्। तपाईँ 4,000 मिटरसम्म पुगेर हिमालको फेदीसम्म पुगेर आउन सकिनेछ भने, यसै गरी अर्को नोब्री भ्याली सामागाउँ हुँदै हामी गएर मनासु संरक्षण क्षेत्रबाट प्रवेश गरेर अन्नपूर्ण संरक्षण क्षेत्र एरियामा भीमट्याङ भ्यालीबाट निस्केर काठमाडौँबाटै प्लान गरेर पनि 10-12 दिन र गोर्खाबाट प्लान गरेर गरियो भने 7-8 दिनको प्याकेजमा चाहिँ तराईदेखि हिमालसम्मको अनुभूति गर्न सक्छौँ। संस्कृतिका कुराहरू, त्यसपछि प्रकृतिका कुराहरूलाई चाहिँ पर्यटकसम्म लिएर जाने ती कुराहरूमा चाहिँ हामीले संयोजन गरेका छौँ।
3: दिगो पर्यटनको सबैभन्दा बलियो स्तम्भ भनेकै स्थानीय समुदायको सहभागिता हो। मनासलु क्षेत्रमा स्थानीय आमा समूहहरूले गाउँको सरसफाई, फोहोर संकलन, टोलीगत छलफल र शिवमूलक तालिमहरू मार्फत वातावरण संरक्षण र पर्यटन प्रवर्धनमा प्रशंसनीय भूमिका खेलिरहेका छन्। आउनु सुनौ मनासलु संरक्षण क्षेत्र आमा समूहका अध्यक्ष कालीमाया गुरुङको अनुभव।
6: आमा समूहको भूमिका भनेको सरसफाई कामहरू गर्छु, ठाउँ ठाउँमा डम्बिङहरू बनाएर त्यसमा फोहोर जम्मा गर्ने, कहाँ समस्याहरू पर्छ सबैजना छलफल गरेर सबै काम त्यसरी गर्छु। यो पर्यटन क्षेत्र हो भनेर बेला बेला तालिमहरू दिन्छ, हामीले सिमुलर तालिमहरू पनि दिन्छ, यस्तै यस्तै कामहरू नै गर्छु। तपाईँले खेतीको तालिमहरू दिनुहुन्छ, उहाँहरूले पहिला भन्दा धेरै अब व्यवसाय गर्नेहरू धेरै प्रगति भइसकेको हुन्छ, अरूभन्दा होटेल व्यवसायले राम्रो भइरहेछ, प्रगति भइरहेछ, लाभा भइरहेछ।
4: मनास्लु संरक्षण क्षेत्रमा पर्यटन व्यवसायले स्थानीय बासिन्दाको जीविकोपार्जन, रोजगारी र आय आर्जनमा कस्तो परिवर्तन ल्याएको छ त? करिब 3 दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय मनास्लु पर्यटन उपसमितिको अध्यक्ष गणेश कार्की त्यस क्षेत्रको पर्यटकीय अवस्था र आर्थिक रूपान्तरण बारे यसरी स्पष्ट पार्नुहुन्छ।
7: मान्छेको फ्लो पनि बढेको हो, रोजगार बढ्यो, अहिले करिब त्यहाँ मनास्लुमा 150 वटा जति होटेल लन्च भइसकेको छ, लगानी पनि व्यापक नै भएको छ र अलिकति पर्यटकहरू पनि बढ्यो। अहिले करिब गएको वर्ष 15,500 जना चाहिँ पर्यटकहरू भित्रेको भनेर हाम्रो यो मनासुलु अफिसले चाहिँ जारी गर्नु भएको थियो होइन। यो वर्ष चाहिँ पक्कै पनि अब बढ्छ होला धेरै नै, अब वर्षै पछि 3-4 हजारको दरले बढ्दै गएको छ, त्यही अनुसारले अगाडि बढिरहेछ, रोजगारहरू पनि बढिरहेछ, पर्यटकहरूले पनि काम पाइरहेछ, अब स्थानीयले रोजगार पाउँछ, खेती किसान गर्नेहरूले आलुदेखि लिएर फापरदेखि लिएर स्थानीय कुखुरा पालन होइन बाख्रा पालन होटेलहरू बनाउनको लागि सिकर्मी डगर्मीदेखि लिएर स्थानीय सबैले काम रोजगार पाएको छ, पोर्टरहरूले काम पाएको छ, धेरैले रोजगार पाएको छ।
3: आगामी दिनमा मनास्लुलाई जैविक विविधता, संस्कृति र प्रकृतिको अनुपम सन्तुलन सहितको खुला विश्वविद्यालय र दिगो पर्यटनको उत्कृष्ट नमुना बनाउने लक्ष्य राखिएको छ। यो संरक्षण क्षेत्रसँग एकमात्र हिमाली पालिका चुमनुम्री गाउँपालिका जोडिएको छ। त्यसो हो भने मनास्लु संरक्षण क्षेत्रमा भइरहेका पर्यटकीय गतिविधिले स्थानीय संस्कृति र जनजीवनमा के कस्तो परिवर्तन भएको छ त? फोहोर व्यवस्थापन गर्न स्थानीय समुदायको सक्रियता र गाउँपालिकाले त्यस क्षेत्रको पर्यटन प्रबन्धन सँगै स्थानीयको जीविकोपार्जनका सवालमा के कस्ता काम गर्दैछ त? चुनुम्री गाउँपालिका गोरखाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटा,
8: मनास्लु संरक्षण क्षेत्र आयोजना अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्, खास गरी पथमार्ग निर्माण, स्थानीय वेशभूषाहरूको संरक्षण, सांस्कृतिक संरक्षण, मौलिकता प्रबन्धन लगायतका क्रियाकलापहरू पनि भइराखेका छन्, जसले नयाँ नयाँ गन्तव्यहरूको सिर्जना गर्नुको साथै आन्तरिक एवं बाह्य पर्यटकहरूको पनि प्रचुर सम्भावना रहेको र पछिल्लो चरणमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको ट्रेन बढिरहेको अवस्थामा यो यसले पनि थप नेपालभित्रै केही गरौँ भन्ने हिसाबले रोजगारीको सिर्जना गर्नको लागि पनि यसले सपोर्ट गरेको छ। त्यस गरी मौलिकता प्रवर्धन र यहाँको जैव विविधता ठुलो संख्यामा रहेको छ, वन्यजन्तुहरूको पनि संरक्षण गर्नलाई पनि यसले सपोर्ट गरेको छ। गुरुङ कल्चरसँगै सम्बन्धित पढाइ पनि हुँदै आएको अध्ययन गर्नका लागि खुल्ला विश्वविद्यालय पनि हामी भन्छौँ, म अवगत गराउँ, 8,163 मिटर यो अत्यन्तै सुन्दर हिमाल रहेको छ, ठुलो संख्यामा आन्तरिक रूपमा पनि आउँछन्, बाह्य रूपमा पनि आउने गर्छन्, त्यसले गर्दा यहाँको रोजगारी सिर्जनाको लागि सकारात्मक भूमिका निर्वाह गरेको छ, विशेष गरी पोर्टर, गाइड अनि होटल व्यवसाय, सानातिना व्यवसायीहरू, कृषकहरू दैनिक आफ्नो उत्पादन गरेर बचेको बजारकरणको लागि पनि यसले सकारात्मक फाइदा गर्छ।
9: गत भदौ 10 गते जुन बाढी पहिरो का घटनाहरू भए, ठुलो क्षति पनि भयो त्यो क्षेत्रमा, खास गरेर वर्षाको अवधिमा त्यहाँ पदमार्गहरू बिग्रिएका पनि छन् भन्ने कुरा आएको छ, ती पदमार्गहरू सुचारु गर्न गाउँपालिकाको तर्फबाट केही पहल भइरहेको छ?
8: त्यो सँगै लगत्तै यो हाम्रो बुढी गण्डकी जलाधार क्षेत्र छ, त्यहाँ विशेष गरी हाम्रो वार्ड नम्बर 4 अन्तर्गत त्यो खोलामा बाढी आयो, झन्डै 8 घर चाहिँ विस्थापित भएका थिए, बाटोहरू गएको थियो, पर्यटकीय क्षेत्रमा आगमनको लागि प्रतिकूल अवस्था सिर्जना भएको पनि थियो। पछिल्लो चरणमा पालिकाको विशेष पहलमा अस्थायी रूपमा ट्र्याकहरू खोल्ने, बाटो सफा गर्ने, अस्थायी काठको पुलहरू निर्माण गरेर आवागमनलाई सहजीकरण बनाइएको छ।
9: खास गरेर पदमार्गहरू पर्यटन मैत्री बनाउनुको लागि, त्यसै गरी होटल व्यवसाय पनि पर्यटन मैत्री बनाउनुको लागि पर्यटन व्यवसायहरू छन्, उहाँहरूसँग यहाँहरूले कसरी समन्वय र सहकार्य गर्दै हुनुहुन्छ?
8: पालिकाले पनि उहाँहरूसँग मिलेर विशेष गरी हाम्रो वार्ड नम्बर 4 वडा अध्यक्षज्यू आफै खटिराख्नु भएको छ, पालिकाले पनि केही डिसिजन गरेर व्यवसायसँगै साझेदारीमा कतिपय ठाउँमा उहाँहरू आफैले पनि मान्छेहरू लगाउनु भएको छ, हामीले पनि सहजीकरण गरेका छौँ।
9: अब यो मनास्लु भनेको विश्वको एउटा 8 अग्लो हिमाल हो, विशेष गरेर हिमाली क्षेत्रमा यो फोहोर व्यवस्थापन अलिकति चुनौतीको विषय बनेको छ, फोहोर व्यवस्थापन कसरी गरिएको छ, स्थानीय समूहहरूलाई कसरी सक्रिय पारिएको छ?
8: पछिल्लो चरणमा मानिसहरूको चाप बढ्दै जान्छ, तब फोहोरहरू पनि अटोमेटिकल्ली सिर्जना हुँदै गएको अवस्था हो, स्थानीय रूपमा चाहिँ हामीले अवेरनेस कार्यक्रमहरू चलाएको छौँ, उहाँसँग छलफल भएको छ, थायी प्रकृतिको व्यवस्थापन गर्ने कार्ययोजना बनिसकेको छैन, बिस्तारै रूपमा चाहिँ अब खाल्डाहरू खन्ने, त्यसलाई चाहिँ पुर्ने, प्राकृतिक रूपमा असर नपर्ने फोहोरहरू छ भने त्यसलाई जुन चाहिँ जैविक मलको रूपमा चाहिँ उत्पादन गर्न सक्ने हिसाबले अब हामी कार्यक्रम गर्छौँ। अहिलेसम्म त्यति ठुलो मात्रामा फोहोरहरू निस्केको अवस्था होइन, तथापि पर्यटकीय क्षेत्र भएको हुनाले अटोमेटिक हुने कुरा नै रहे, त्यसलाई चाहिँ स्थानीय स्तरमा खाल्टाहरू खनेर व्यवसाय मार्फतै त्यो गरेका छौँ र ठाउँ ठाउँमा हामीले फोहोर सङ्कलन सानो सानो भाँडाहरू बकेटहरू फोहोर सङ्कलनको रूपमा चाहिँ प्रयोग गर्दै आएको छ।
3: श्रोताबिन, मनास्लु संरक्षण क्षेत्रको यो अनुभवले के स्पष्ट पार्छ भने जब सरकार संरक्षण क्षेत्र आयोजना र स्थानीय समुदाय हातेमालो गर्छन् तब मात्र पर्यावरण संरक्षण र दिगो पर्यटन विकास सम्भव हुन्छ। यस्ता गतिविधिले स्थानीय स्तरमा रोजगारीको सिर्जना हुनुको साथै दिगो पर्यटन प्रवर्धनमा समेत टेवा पुग्दछ। प्रकृति र स्थानीय संस्कृतिको संरक्षण गर्दै भावी सन्ततिले देख्ने र बुझ्ने समृद्ध नेपाल हामी सबैको लक्ष्य हो। सुन्दर र समृद्ध नेपालका लागि दिगो
2: आजका लागि रेडियो कार्यक्रम दिगो पर्यटन यति नै। आउँदो महिनाको पहिलो बुधबार आजकै समयमा भेट्ने गरी छुट्टिन्छौ। तबसम्मका लागि प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसँगै कार्यक्रम संयोजक उद्धव सिंह चुवागडी, कार्यक्रम सञ्चालक मुकुन्द भण्डारी र यो विद्या चौधरीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभ दिन।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अंग्रेजीमा समाचार।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।

कार्यक्रम बदलिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरे बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी चराहरूको बसाई सराई बारेमा चर्चा गर्दैछौँ। वर्षमा 2 पटक विश्व चरा बसाई सराई दिवस मनाइन्छ। मे महिनाको 2 शनिबार र अक्टोबर महिनाको 2 शनिबार मनाइने यो दिवस यस वर्ष अक्टोबर 10 तारिक अर्थात् आउँदो 24 गते शनिबार परेको छ। चराचुरुङ्गीको बसाई सराई उनीहरूको वासस्थानको महत्व र उनीहरूले सामना गरिरहेका चुनौतीहरूप्रति विश्वभरका मानिसहरूलाई सचेत गराउन यो दिवस मनाइन्छ। बसाई सराई गर्ने चराहरू हजारौँ किलोमिटर टाढाको यात्रा गरेर नेपाल लगायत विभिन्न देशहरूमा आउजाउ गर्छन्। उनीहरूको यो अचम्मको यात्रा र संरक्षणको आवश्यकतालाई सम्मान गर्न यो दिवस महत्वपूर्ण छ। यही दिवसको सिरोफेरोमा पारेर आज हामी चराको बसाई सराई बारेमा चर्चा गर्दैछौँ।

0: हामीसँग नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाई हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्कमा यहाँलाई स्वागत छ।
1: धन्यवाद सर।
0: तपाईँ हामीमध्ये धेरैलाई यो चराहरू कुनै मौसममा आउँछन्, कुनै मौसममा हराउँछन् भन्ने थाहा छ। विभिन्न चराहरू, कोही चराहरू हिउँदमा आउँछन्, बर्खामा हराउँछन्, कुनै बर्खामा याममा आउँछन्, हिउँद याममा हराउँछन्, यो त प्राय सबैलाई थाहा छ। तर उनीहरू सधैँ एउटै समयमा एउटै बाटो हुँदै सयौँ किलोमिटर टाढाबाट यात्रा गरेर आउँछन् भन्ने चाहिँ कमैलाई मात्रै थाहा हुन्छ। त्यस्तो कुरा गर्दा कतिपयले अचम्म पनि मान्नुहुन्छ। सुरुमा हामी चराको बसाइसराई र यसका केही रोचक पक्षीहरूको बारेमा चर्चा गरौँ। चराको बसाइसराई भन्नाले सामान्य अर्थमा हामीले के बुझ्ने?
1: सामान्यतया चाहिँ हामीले चराको बसाइसराई भन्दाखेरि जसरी हामी मान्छेहरू पहिला लेकबाट बेसीबाट लेक गर्ने गर्छौँ, उसै गरी चराहरू पनि अब जाडोमा चिसो ठाउँमा बस्ने चराहरू जब त्यहाँ चिसो धेरै बढ्छ त्यो बेलामा उनीहरू न्यानोको खोजीमा, खानाको खोजीमा उनीहरू बसिरहने चिसो ठाउँबाट चाहिँ न्यानो ठाउँ खोज्दै उनीहरू विभिन्न ठाउँमा सर्ने गर्छन्। त्यसलाई हामीले सामान्यतया चाहिँ चराको बसाइसराईको रूपमा बुझ्न सक्छौँ। र त्यो भनिरहँदाखेरि हामीले के कुरालाई चाहिँ बिर्सन हुँदैन भन्दाखेरि चरा एक ठाउँबाट अर्को ठाउँ जाने चाहिँ हरेक वर्ष सोही समयमा सोही तरिकाले गर्ने भयो भने चाहिँ त्यो बसाइसराई भयो। तर जस्तै अब यही भएको हाम्रो भनौँ न पशुपतिको चरा खाना खोज्दै स्वयम्भू जानु चाहिँ त्यो चाहिँ बसाइसराई हुँदैन। फेरि त्यो चाहिँ हामीले बुझ्नुपर्छ।
0: नेपालमा चाहिँ हिउँद वा गर्मी छल्नलाई हजारौँ किलोमिटर टाढाबाट चरा आउँछन् भनिन्छ। हामी देख्छौँ पनि ती चराहरू यति लामो यात्रा तय गर्ने चराहरूमा यस्तो अनौठो प्राकृतिक प्रवृत्तिको कसरी विकास भयो होला?
1: रोचक छ यो। अब यसमा चाहिँ हामीले इभोल्युसन भन्छौँ नि, जसरी अब बाँदरबाट मान्छे भयो भनेर भनिन्छ, त्यसै गरी चराहरू पनि पहिला कुनै प्राणीहरूबाट चरामा इभोल्युसन भएको हो। चरा भइसके पछाडि पनि कस्तो खालको इभोल्युसन भयो भन्ने यो चाहिँ अब विभिन्न अध्ययनहरूले यो हुनसक्छ भनेर मात्र भनेका कुराहरू हुन्। यसरी नै भएको हो, यही कारणले हो भनेर चाहिँ कुनै पनि अध्ययनले अहिलेसम्म पुष्टि गरिसकेको कुरा चाहिँ होइन। यसमा चाहिँ कस्तो छ भन्दाखेरि जस्तै कुनै चराहरू जाडो ठाउँमा बस्ने चराहरू जब चिसो बढ्दै जान्छ, हिउँ बाक्लिँदै जान्छ, त्यो हुँदाखेरि त्यहाँ उनीहरूलाई खानाको कमी हुन्छ र त्यो चिसोसँग जुड्नको लागि पनि उनीहरूले धेरै सङ्घर्ष गर्नुपर्ने हुन्छ। र त्यही समस्यालाई उनीहरूले समाधानको रूपमा के गर्छन् भन्दाखेरि बिस्तारै ठाउँ सर्दै सर्दै जाँदाखेरि चाहिँ समयक्रमसँगै जाडोमा चाहिँ यो ठाउँ जानुपर्ने रहेछ, गर्मीमा चाहिँ यो ठाउँ फर्किनुपर्ने रहेछ, बच्चा कुरालमा यो ठाउँ जानुपर्ने रहेछ भन्ने उनीहरूले त्यसरी पत्ता लगाए अथवा त्यसरी चाहिँ उनीहरूको बसाइसराईको विकास भयो भनेर अध्ययनहरूले त्यो तर्क चाहिँ अगाडि सार्ने गरेका छन्।
0: उनीहरूसँग वैज्ञानिक उपकरणहरू हुने त कुरै भएन, सामान्यतया हामीले भन्दाखेरि बुद्धि पनि कम हुन्छ भन्छौँ। चराहरूको यसो बसाइसराई यात्रामा चाहिँ केही रोचक रोमाञ्चक पक्षीहरू तपाईँहरूले पढ्दै गर्दा अथवा अनुसन्धान गर्दै गर्दाखेरि के कुरा पाउनुभएको?
1: पक्कै पनि अब चराहरूले हामीले जस्तो विभिन्न किसिमका उपकरणहरू प्रयोग गर्न जानेका त पक्कै हुँदैनन्, तर मान्छेको तुलनामा उनीहरूको मस्तिष्क कम आँक्न त सक्यौँ, तर उनीहरूलाई चाहिने जतिको दिमाग चाहिँ उनीहरूसँग पनि हुन्छ भन्ने कुरा चाहिँ उनीहरूको यो बसाइसराईले पनि पुष्टि गरिरहेको हुन्छ। अब यसमा रोचक कुराहरू हामीले गर्न पर्दाखेरि चराको बसाइसराईको कुरा गर्दाखेरि चाहिँ एउटा चरा प्रजाति हामी यसलाई आर्टिक टन भनेर भन्छौँ। नेपालीमा चाहिँ यसको ठ्याक्कै नाम छैन किनकि नेपालमा पाइँदैन, तर यो टन प्रजातिको चराहरूलाई चाहिँ नेपालीमा फ्यालफ्याले चरा प्रजातिभित्र राखिन्छ। आर्टिक टन भन्ने चरा चाहिँ उत्तरी ध्रुवबाट दक्षिणी ध्रुवसम्म हरेक वर्ष त्यसले बसाइसराई गर्छ भन्ने किसिमको अध्ययनहरूले देखाएको छ। विशेष गरेर अहिलेको यो अब सेटेलाइट ट्यागहरू, बर्ड रिङ्गिङ भनेर यो चराहरूको खुट्टामा चाहिँ सानो रिङहरू लगाइदिने त्यस्तो खालको अध्ययनहरू भए पश्चात चाहिँ यो चरा चाहिँ जीवनमा एकचोटि मात्र होइन कि हरेक वर्ष नै ऊ चाहिँ उत्तरी ध्रुवबाट दक्षिणी ध्रुव, दक्षिण ध्रुवबाट उत्तरी ध्रुव सर्ने त्यो गर्ने भएको हुनाले यो आर्थिक टनलाई चाहिँ चराको बसाइसराईमा चाहिँ एकदमै उल्लेखनीय बसाइसराई गर्ने चराको रूपमा लिइन्छ। र त्यही कारणले गर्दाखेरि पनि हाम्रो यो चराको एउटा अन्तर्राष्ट्रिय सञ्जाल छ, जसलाई हामी बर्ड लाइफ इन्टरनेसनल भनेर भन्छौँ, बर्ड लाइफ इन्टरनेसनलको लोगोमा पनि यही चरा राखिएको छ त्यही कारणले गर्दाखेरि पनि। त्यस सँगसँगै अर्को एउटा चरा छ बारटेल गडविट भन्छ, यसलाई हामी नेपालीमा मलजुगा भन्छौँ। यो चाहिँ अहिलेसम्मको अभिलेख भएको चराहरूमध्ये सबैभन्दा एउटै उडानमा चाहिँ सबैभन्दा लामो दूरी पार गर्ने चराको रूपमा चाहिँ बारटेल गडविट भन्ने चरा चाहिँ अभिलेख छ। यसले चाहिँ एउटै उडानमा चाहिँ लगभग 13,000 किलोमिटर कहीँ विश्राम नगरिकन 13,000 किलोमिटर त्यो भनेको 11 दिन चाहिँ त्यो चरा उडेर अमेरिकाको अलास्काबाट तल न्युजिल्यान्डसम्म चाहिँ त्यसले 11 दिनको यात्रा कुनै विश्राम नगरिकन त्यसले तय गरेको
0: भनेको राति पनि सुत्दैन त्यो उडेको उडी गर्छ
1: यसमा यसमा अर्को तपाईँले राति सुत्दैन भने पछाडि त्यसमा अर्को पनि यसको अघि हामीले चराको दिमागको कुरा गऱ्यौँ नि यसमा अर्को एउटा रोचक कुरा के छ भन्दाखेरि सबै चरामा त होइन विशेष गरेर लामो दूरी तय गर्ने लामो समयसम्म उड्ने चराहरूमा चाहिँ एउटा अध्ययनले कस्तो देखाएको छ भन्दाखेरि यिनीहरूले चाहिँ रातको समयमा आराम गर्नको लागि चाहिँ के गर्दा रहेछन् भन्दाखेरि दिमाग हाम्रो अब हामीले दुई हिस्सा हुन्छ भन्छौँ दिमागको होइन एउटा हिस्सा चाहिँ निदाउने एउटा हिस्साबाट चाहिँ त्यो अरू गतिविधि गर्नुपर्ने हो त्यो गतिविधिहरू गरिरहने त्यस्तो खालको पनि अध्ययनहरूले देखाएको छ त्यो कारणले गर्दाखेरि चराहरूको बसाइ सराई चाहिँ हामीले जसरी ए चरा उड्यो भनेर जुन किसिमबाट सामान्य रूपमा लिन्छौँ त्यति सामान्य कुरा चाहिँ होइन भन्ने चाहिँ हामीले बुझ्न सक्छौँ
0: यति लामो र जोखिमपूर्ण यात्रामा चराहरूले एक आपसमा सञ्चार गर्छन् कि गर्दैन वा उनीहरूले सञ्चार कसरी गर्छन् झुन्डलाई व्यवस्थित कसरी गर्छन् किनकि एउटै झुन्ड गइराखेको देखिन्छ छुट्टिँदैन
1: चराहरूको बसाइ सराईमा झुन्डमा बसाइ सराई गर्ने चराहरू पनि छन् र एक्लै एक्लै अथवा चाहिँ सानो समूहमा मात्र एउटा दुईवटा पाँचवटा त्यसरी सानो सानो समूहमा बसाइ सराई गर्ने चराहरू पनि छन् त्यो गर्ने क्रममा चाहिँ उनीहरूको सञ्चार अथवा उनीहरूले एकअर्कालाई व्यवस्थापन कसरी गर्छन् भन्दाखेरि मुख्यतया त उनीहरू एक आपस बिचको कुराकानी नै हो कुराकानी भन्नाले हामी मान्छेले जतिको स्पष्ट अथवा हामी मान्छेले जतिको कुराकानी त होइन आवाज निकाल्छन् तर चराहरूले निकाल्ने आवाजमा पनि उनीहरूलाई चाहिने सूचना चाहिँ उनीहरूले आदान प्रदान गर्छन् भन्ने खालको एउटा अध्ययन पनि भएको छ जापानमा एउटा यो चिचिलकोटे प्रजातिको चरा भनेको एकदम सानो चिचिकोटे प्रजातिको चरामा एउटा अध्ययन भएको थियो एकजना वैज्ञानिकले 20 वर्ष लगाएर त्यो अध्ययन गर्नुभएको थियो त्यही एउटा प्रजाति मात्र हेरेर उहाँले के पत्ता लगाउनु भयो भन्दाखेरि चाहिँ चराहरूलेको आवाज उस्तै सुनिए तापनि त्यही आवाजमा चाहिँ अगाडि पछाडि तलमाथि गरेर चराहरूले चाहिँ विभिन्न सूचना प्रदान गर्दा रहेछन् भाका परिवर्तन गरेर त्यसमा उहाँले कस्तो उदाहरण देखाउनु भएको थियो भन्दाखेरि जस्तै चिचिलकोटे प्रजातिको लागि चाहिँ सर्प एउटा एकदम ठुलो खतराको रूपमा उनीहरूले बुझ्दो रहेछन् त्यो हुँदाखेरि चाहिँ सर्प आउँदाखेरि उनीहरूले गर्ने आवाज र मान्छे आउँदाखेरि गर्ने आवाज र खाना पाउँदाखेरि गर्ने आवाज त्यो आवाजहरू चाहिँ भिन्न भिन्नै आवाज हुँदा रहेछन् भन्ने खालको चाहिँ उहाँले 20 वर्षको अध्ययन अनुसन्धानबाट दिनुभएको रहेछ र त्यसमा चाहिँ उहाँले के गर्नुभएको थियो भन्दाखेरि सर्पको आकृति आउने गरेर दोरी राखेर हेर्दाखेरि चाहिँ चराहरूले गर्ने व्यवहार र आवाज फरक त्यो किसिमको गर्दो रहेछ चिचुलको चाहिँ अब बसाइसराई गर्ने चरा त होइन तर यसबाट के चाहिँ हामी बुझ्न सक्छौँ भन्दाखेरि चराहरूको आवाज चाहिँ हामीले सोचे जस्तो सरल चाहिँ होइन रहेछ उनीहरू पनि एक आपस बिचमा त्यो आवाजबाट उनीहरूले सूचना आदान प्रदान गर्ने काम गर्दा रहेछन् भन्ने बुझ्न सक्छौँ र त्यो बसाइ सराईको क्रममा विशेष गरेर अब हामी कार्याङ कुरुङको कुरा गर्छौँ आकाशमा उडेको हुन्छ त्यही अनुसारको ठुलो आवाज उनीहरूले गरिरहेको हुन्छन् र त्यसले चाहिँ एक आपस बिचमा उनीहरूले कता जाने के गर्ने भन्ने किसिमको र अगाडि खतरा छ कि छैन हावाको गति कस्तो छ भन्ने किसिमको कुराहरू उनीहरूले गर्ने र त्यस सँगसँगै उनीहरूले आवाज मात्र नभइकन अब कुनै ठाउँबाट उडिरहँदाखेरि तल देखिने भूगोल कस्तो छ त्यो भूगोलको आधारबाट पनि उनीहरूले कता उड्ने अब के गर्ने भन्ने आपसमा त्यो सञ्चार सूचना आदान प्रदान गरिरहने र एउटा अर्को रोचक कुरा यो झुन्डमा उड्ने चराहरूको के छ भन्दाखेरि सामान्यतया चाहिँ यो झुन्डमा उड्ने चराहरूको यो चराले नेतृत्व गर्ने यो चरा चाहिँ यो झुन्डको नेता भन्ने खालको चाहिँ नहुँदो रहेछ हामीले सोच्दाखेरि चाहिँ यत्रो झुन्ड छ कसै न कसैले त व्यवस्थापन गर्छ होला जसरी हामी मान्छेहरूको कुनै अब समूह हुने बित्तिकै त्यहाँ कोही नेता हुन्छ होइन समितिहरू बनाएपछि अध्यक्ष हुन्छ भने जस्तै यो चराहरूको चाहिँ त्यस्तो नहुँदो रहेछ सामान्यतया चाहिँ अलिकति परिपक्व अथवा अलिकति वयस्क चराहरूले चाहिँ अलिकति नेतृत्वदायी भूमिका चाहिँ खेल्ने रहेछ तर त्यो भन्दैमा चाहिँ उनीहरू नै झुन्डको नेता हुने भन्ने चाहिँ त्यस्तो नहुँदो रहेछ अनुभवी चराले भूमिका चाहिँ खेल्छ र प्राय जसो हामीले चराहरू उडिरहँदाखेरि चाहिँ यो भी फर्मेसन भन्छौँ हामी भी अक्षर भी आकारकोमा चाहिँ टुप्पोमा एउटा चरा अनि अरू त्यसको सर पछाडि पछाडि फैलिँदै जाने जस्तो
0: इन्ट्रेस्टिङ छ त्यसको बारेमा के छ
1: त्यो किसिमबाट चराहरू उडेको चाहिँ देख्छौँ अब त्यसमा चाहिँ हामीले विशेष गरेर यो लामो बसाइ सराई गर्ने हाँसहरूमा सारस प्रजातिका चराहरूमा त्यस्तो खालको देखिन्छ र त्यसको चाहिँ के हो भन्दाखेरि जस्तै अलिकति बलियो धेरै शक्ति भएको चरा चाहिँ सबभन्दा अगाडि बस्ने उसले चाहिँ आफ्नो शक्ति आफूले सके जतिको समयसम्म चाहिँ उसले झुन्डको अगाडि बसेर, किनकि अगाडि बस्नु भनेको हावालाई चिर्नु हो र हावालाई चिर्नलाई त्यो चरालाई धेरै शक्ति लाग्छ र त्यो शक्ति हुन्जेलसम्म उसले अगाडि बसेर त्यसरी नेतृत्व गर्ने र जब उसको शक्ति कम हुँदै जान्छ, जब ऊ थाक्छ, त्यस पछाडि चाहिँ अर्को चरा आएर त्यो ठाउँ लिने र ऊ चाहिँ त्यो भिए आकारको बिचमा बसेर आराम गर्ने,
0: बिचमा पनि त्यो चेन्ज भइराख्दो रहेछ।
1: त्यसरी त्यो चेन्ज गर्दै गर्दा नै उनीहरूले त्यसरी अगाडि जाने गरेको हामीले पाउँछौँ। त्यो किसिमबाट चाहिँ उनीहरूले बसाइसराइ गर्दाखेरि एक आपस बिचको सञ्चार र व्यवस्थापन चाहिँ त्यसरी गरिरहेको हुन्छ भन्ने खालको अध्ययनहरूले देखाएको छ।
0: सानो चरा भयो, एकदमै ठुलो यात्रा महादेश अथवा समुद्र पनि पार गर्नु पर्यो। अहिले तपाईँले एउटा प्रजातिको त कुरा गर्नुभयो, दिमागको एक पाटो सुत्दाखेरि एक पाटो जाग्छ, त्यसरी पनि आराम गर्छ, तर समग्रमा उनीहरूले थकान मेटाउनको लागि चाहिँ झुन्डमा अगाडिको पछाडि सर्ने भयो, योभन्दा बाहेक अरू के गर्छन् थकानहरू मेटाउनको लागि? बिचमा विश्राम पनि गर्छन् कि अथवा के गर्छन्?
1: सबै चरा प्रजाति चाहिँ धेरै दिनसम्म अथवा धेरै दूरीसम्म चाहिँ एकैचोटि बसाइसराइ गर्ने चाहिँ गर्दैनन्। त्यो चाहिँ कुनै कुनै प्रजातिहरूमा मात्र देखिने कुरा हो। प्राय चरा प्रजातिहरू चाहिँ छोटो छोटो दूरी बनाएर बसाइसराइ गर्ने, जस्तै आज यो ठाउँबाट हिँड्यो, अब आज जस्तै काठमाडौँबाट हिँडेको चरा अब आज गएर उदाहरणको लागि मात्र चितवन गएर बस्छ, ऊ जानुपर्ने तल हिन्द महासागर वा इन्डियाको कुनै ठाउँमा जान्छ भनौँ, तर ऊ चाहिँ काठमाडौँबाट उडेर एकैचोटि त्यो ठाउँ जाँदैन कि, ऊ चाहिँ चितवनमा गएर आराम गर्छ, चितवनबाट फेरि अर्को कुनै ठाउँमा गएर आराम गर्छ र त्यस पछाडि बल्ल अर्को उसको अन्तिम गन्तव्यमा पुग्छ। त्यो किसिमबाट जसरी हामी लामो दूरीको यात्रा गर्दाखेरि यदि ठाउँ ठाउँमा हामी बास बस्दै जान्छौँ, त्यसरी चराहरू पनि त्यसरी बास बस्दै जान्छन्। प्रायः चराहरू अघि भने जस्तै धेरै लामो दूरीको चाहिँ एकैचोटि तय गर्ने चराहरू चाहिँ एकदम कमै मात्र छन्। प्रायः चराहरू चाहिँ विश्राम स्थलहरू अथवा आश्रम स्थलहरू खोजेर त्यो ठाउँमा ओर्लिन्छन्, आराम गर्छन्, त्यहाँ दुई दिन तिन दिन एक हप्ता आफ्नो शक्ति पुनर्भरण गर्न उनीहरूलाई कति समय लाग्छ त्यो अनुसारले त्यो ठाउँमा बस्छन् र त्यस पछाडि उनीहरूले आफ्नो अगाडिको गन्तव्यतिर उनीहरू लाग्ने गर्छन्। त्यो हुँदाखेरि चाहिँ उनीहरूले बसाइसराइ चाहिँ विशेष गरेर अझ सानो चराहरूको कुरा गर्ने हो भनेदेखि उनीहरूमा यो धेरै पाइन्छ। लामो दूरीको चराहरू विश्रामस्थल बनाए पनि अलिक टाढा टाढा बनाउने, तर सानो दूरीको चराहरू चाहिँ छोटो छोटो क्षेत्रहरूमा विश्रामस्थल बनाएर अगाडि जाने,
0: त्यो विश्राम स्थलमा पनि केही दिनसम्म पनि बस्ने पनि देखियो होइन, केही समय लामो समय पनि त्यसरी हिँड्दाखेरि चाहिँ उनीहरू विश्राम गर्ने एउटा ठाउँ भयो, त्यो ठाउँबाट अर्को ठाउँमा जाँदा प्राय कुन समय रोजेको पाइन्छ? बिहान बेलुका दिउँसो अथवा उनीहरू चाहिँ सामान्यतया चाहिँ कुन समय रोजेको पाइन्छ? अलिकति
1: सामान्यतया तपाईँले भन्नुभयो त्यस्तै प्रजाति अनुसार त एकदमै फरक पर्छ, तर हामीले सामान्यतया कुरा गर्ने हो भनेदेखि चाहिँ विशेष गरेर ठुला साइजका प्रजातिहरू, हाँसहरू, सारसहरू, चिलहरू, यस्ता खालका चराहरू चाहिँ उनीहरू दिउँसो बसाइसराइ गर्न रुचाउँछन् अथवा दिउँसो जान रुचाउँछन्। विशेष गरेर साना आकारका चराहरू चाहिँ रातको समयमा उनीहरूले आफ्नो गन्तव्यतिर लाग्न रुचाउँछन्। यो गरिरहँदाखेरि साना चराहरू जो रातमा यात्रा गर्छन्, रातमा यात्रा गर्ने चराहरू चाहिँ बिहान भइसके पछाडि उनीहरू एउटा विश्राम स्थल उनीहरू रोजिसकेको हुन्छ र दिनभरि त्यो क्षेत्रमा उनीहरूले आफ्नो आहारा खोज्ने, आफू आराम गर्ने त्यो सबै कामहरू दिनभरिमा त्यो गर्छन् र राति फेरि अर्को गन्तव्यतिर लाग्छन् भनेदेखि ठुला आकारका चराहरूको चाहिँ उनीहरू आफू उडान भर्नको लागि पनि यो पृथ्वीको तातो हावाको सहारा लिनुपर्ने भएको हुनाले दिउँसोको समय रुचाउने गरेको देखिन्छ।
0: त्यस्ता समूहहरूलाई नै कतिखेर हामी बस्ने, कतिखेर खाने, कतिखेर उड्ने प्रायः थाहा हुन्छ सबै। हजुर,
1: यसमा पनि दुई किसिमको छ। अब कति कुराहरू चाहिँ उनीहरूलाई जन्मजातै थाहा हुन्छ भनेर पनि भनिन्छ, त्यो चाहिँ अब हाम्रो यो इभोल्युसनको क्रममा जन्मजात यो दिशातर्फ जानुपर्छ अथवा यो कुराहरू खानुपर्छ भन्ने किसिमको चाहिँ उनीहरूलाई जन्मजातै थाहा हुने भयो, र कति कुराहरू चाहिँ उनीहरू बसाइसराइ गर्दा गर्दै उनीहरूले सिक्दै सिक्दै जाने र अब एकचोटि बसाइसराइ गरिसकेको चराले त अर्कोचोटि जाँदाखेरि पहिला कुन ठाउँमा बसेको थिएँ, कता चाहिँ सुरक्षित थियो, त्यो सबै कुराहरू उनीहरूले याद गरेर हिँड्छन् भनेर पनि भनिन्छ।
0: हामी हिँड्दै गर्दाखेरि बाटो याद गरेछ, उनीहरू पनि बाटो पनि याद गरेकै हुन्छन्।
1: अब ठ्याक्कै एक प्रसङ्गमा मैले जोडिहालेँ, कति चराहरू चाहिँ अघि तपाईँले भन्नुभयो जस्तै जुन ठाउँबाट बसाइसराइ गरेको, जस्तै बच्चा उसले जता कोरल्यो भनौँ अथवा जुन ठाउँमा जाडो छल्न गयो, उनीहरू अर्को वर्ष पनि त्यही ठाउँमा आइपुग्ने, लगभग लगभग त्यही समयमा आइपुग्ने गरेको पनि देखिन्छ। हामी एकचोटि भुटानमा जाँदाखेरि त्यहाँ कालीकण्ठ सारस भन्ने एउटा सारस प्रजातिको चरा छ, यो चाहिँ भुटानमा चाहिँ टिबेटबाट बसाइसराइ गरेर भुटान आइपुग्छ, नोभेम्बरको समयमा आइपुग्ने भनेर भनिन्छ। र त्यहाँ एउटा फोब्जिगा भ्याली भन्ने एउटा उपत्यका छ, त्यसको माथि चाहिँ एउटा गुम्बा रहेछ, हामीलाई त्यहाँको स्थानीयहरूले के भन्नुभएको थियो भन्दाखेरि, त्यो कालीकण्ठ सारस जब त्यो उपत्यकामा आइपुग्छ, सबभन्दा सुरुमा चाहिँ उसले त्यो गुम्बाको चक्कर लाउँछ अनि बल्ल उपत्यकामा झर्छ भनेर भन्नुभएको थियो। अब उहाँहरूले चाहिँ त्यसलाई अलिकति धार्मिक हिसाबबाट जोड्नुभयो, त्यसको धार्मिक पक्ष पनि हामीले ननकारौँ, त्यो आफ्नो ठाउँमा छ। तर अब हामीले यसबाट के बुझ्ने हो भन्दाखेरि, उनीहरूले चाहिँ आफ्नो भूगोलमा भएका संरचनाहरू पनि याद गर्दा रहेछन् भन्ने कुरा चाहिँ हामीले त्यहाँबाट बुझ्न चाहिँ सक्छौँ।
0: कार्यक्रम बदलिँदो नेपालमा अहिले हामी पंक्षी संरक्षण सङ्घका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौँ चराको बसाइसराईको बारेमा। कार्यक्रममा अब चाहिँ बसाइसराई कसरी गर्छन्, बाटो पहिचान कसरी हुन्छ, यसको वैज्ञानिक रहस्य के हो लगायतका बारेमा चर्चा गरौँ। हजारौँ किलोमिटर अथवा सयौँ किलोमिटर अन्जान बाटो भनौँ न, अब वर्षमा एकपल्ट जान्छ आउँछ, त्यो उड्दाखेरि चराहरू प्रायः झुकिँदैनन् भनिन्छ, उनीहरूको आफ्नो सही बाटो कसरी पहिचान गर्छन्?
1: अब यसमा जो अनुभवी छन् उनीहरूले त्यो समूहलाई डोर्याउने अथवा त्यो समूहलाई अलिकति नेतृत्वदायी भूमिका खेल्ने त त्यो आम ठाउँमा छँदैछ। त्यो बाहेक पनि हामीले अब एउटा चराको मात्र कुरा गर्छौँ भनेदेखि चाहिँ त्यसमा उनीहरू धेरै कुराहरू ले खेलेको हुन्छ। जस्तै सूर्यको दिशा, सूर्य पनि एउटा जसरी हामीले पूर्व पश्चिम भन्नको लागि अथवा समय कति भयो भनेर आकलन गर्नको लागि हामीले सूर्यलाई हेर्छौँ, त्यसरी नै चराहरूले पनि सूर्यको सहायतामा चाहिँ आफ्नो दिशा र आफू जानुपर्ने गन्तव्य कता हो भन्ने कुरा थाहा पाउनको लागि चाहिँ सूर्यलाई प्रयोग गर्छन् भन्ने पनि छ। अर्को चाहिँ ताराहरू, विशेष गरेर रातको समयमा यात्रा गर्ने चराहरूले चाहिँ ताराहरूलाई आफ्नो यात्राको चाहिँ हामीले जसरी कम्पास प्रयोग गर्छौँ त्यसरी नै तारालाई चाहिँ प्रयोग गर्छन् भन्ने खालको पनि अध्ययनहरू छ। विशेष गरेर ताराहरूमा पनि अब तारापुञ्जहरू भए एक, अर्को चाहिँ हामी जुन अब ध्रुव तारा भनेर भन्छौँ, नर्थ स्टार भनेर भनिन्छ होइन, ध्रुव तारालाई चाहिँ उनीहरूले प्रमुख यो जस मान्छेहरूले पनि सुरु सुरुको समयमा ध्रुव तारालाई नै मुख्य दिशा निर्देशको रूपमा लिन्थ्यो भनेदेखि चराहरूले पनि ध्रुव तारालाई त्यो किसिममा लिन्छ भन्ने अध्ययनहरूले देखाएको छ भनेदेखि, अर्को चाहिँ हाम्रो यो पृथ्वी को चुम्बकीय शक्तिलाई पनि चराहरूले चाहिँ देख्न सक्छन् अथवा त्यसलाई चाहिँ उनीहरूले अनुभव गर्न सक्छन् भन्ने खालको पनि अध्ययनहरूले देखाएको छ। त्यसमा चाहिँ चराहरूसँग चाहिँ यो म्याग्नेटो रिसेप्सन गर्ने क्षमता हुन्छ भनेर भनिन्छ। त्यो भनेको पृथ्वीको चुम्बकीय जसरी हामीले चुम्बकहरूले पनि उत्तर दक्षिण भन्नलाई हामीले सहयोग गर्छ, त्यसरी नै चराहरूको दिमागले चाहिँ यो पृथ्वीको चुम्बकीय शक्तिलाई चाहिँ उनीहरूले देख्न सक्छ अथवा अनुभव गर्न सक्छ र त्यही अनुसारले उनीहरूले कता जानुपर्ने हो भन्ने किसिमको उनीहरूले निर्कल गर्छन् भन्ने पनि छ भनेदेखि, अघि भने जस्तै भौगोलिक सङ्केतहरू र त्यस पछाडि पहिलेको यात्राहरूको अनुभव र अनुभवी यात्रीहरूको साथ, त्यो कुराहरूले पनि भूमिका चाहिँ खेलेको हुन्छ।
0: अहिले तपाईँले जोड्नुभयो यस्तो पहिले ध्रुव तारालाई याद गर्ने भन्ने कुरा, अब त पछिल्लो पुस्ताहरूमा त्यो कुराहरू बिस्तारै अब हो र भन्ने भयो, किनकि हामीले तयार गरेको उपकरण प्रयोग गर्न अभ्यस्त भइसक्यौँ अथवा हामीसँग अरू नक्सा छ अनेक किसिमको छ, उनीहरूमा चाहिँ त्यो क्षमता चाहिँ शरीरभित्र अथवा जिनमा नै हुन्छ होला कि के होला, त्यसको वैज्ञानिक रहस्य चाहिँ के होला?
1: अहिलेसम्मको अध्ययनहरूले चाहिँ यसलाई चाहिँ अब कति कुरा अघि भने जस्तै कति कुराहरू चाहिँ उनीहरूसँग त्यो जन्मजात नै, जस्तै अब के कुरा चाहिँ उनीहरूसँग जन्मजात हुन्छ भनेर अध्ययनहरूले भनेको छ भन्दाखेरि, उनीहरूसँग चाहिँ म यो दिशामा चाहिँ जानुपर्छ है, जस्तै म चाहिँ अब उत्तरमा बस्ने चरा हो भनेदेखि जाडो लागेसँगै म दक्षिण जानुपर्छ है भन्ने चाहिँ उनीहरूको दिमागमा हुन्छ। उनीहरू जन्मजात त्यो चाहिँ अब तपाईँले भन्नुहुन्छ उनीहरूको जेनेटिक ट्रेटमा नै त्यो दक्षिण जानुपर्छ चिसो लागेपछि भन्ने खालको विकास भयो भन्ने खालको पनि भनिन्छ भनेदेखि, अर्को चाहिँ अब त्यसले अब कहाँ जाने त ठ्याक्कै भन्ने कुरा चाहिँ उनीहरूले अरूलाई पछ्याउने अथवा चाहिँ अब आफ्नो अनुकूल वासस्थान खोज्दै जाँदाखेरि यो ठाउँमा पुगे कुनै ठाउँमा पुगेपछि यो ठाउँ चाहिँ अब मलाई ठिक हुन्छ भन्ने किसिमबाट त्यो ठाउँमा जाडो कटाउने त्यो किसिमको व्यवहार भएको भन्ने चाहिँ देखिन्छ। र अब ठ्याक्कै जेनेटिक्समा यति यति कुरा छ र त्यसपछि अरू चाहिँ यति यति चाहिँ सिक्ने हो भन्ने खालको त्यस्तो चाहिँ अब प्रजाति विशेष पनि फरक हुने भयो र अध्ययनहरूले पनि यसलाई एकदम यही हो भनेर ठम्म्याइदिन सकेको अवस्था चाहिँ छैन।
0: यसमा जोडेको मलाई एउटा लागेको र जस्तो हाम्रोमा विशेष गरी यो वसन्तकालीन अथवा बर्खायाममा आउने चराहरू चाहिँ बच्चाको रहन प्रजननको लागि धेरै आउने गरेको पाइँदो रहेछ, हिउँदयाममा आउने आएर फर्किन्छन् तर बर्खायामका चाहिँ प्रायः जसोले बच्चा कोरल्ने, त्यो बच्चा कोरल्नेहरूमा चाहिँ बच्चा यहाँ कोरलिसकेपछि बच्चा हुर्काएर उनीहरूको अभिभावकले नै लिएर जान्छन् कि कतिपयको चाहिँ अभिभावक एक बाटो जाने फेरि बच्चाहरू पछ्याउँदै जाने, कस्तो किसिमको कुरा हुन्छ त्यो बच्चाहरू अथवा त्यसको बसाइसराईलाई हेर्दाखेरि यहाँ जन्मेकाहरू चाहिँ?
1: अब ठ्याक्कै यहीँको प्रजातिहरूको कुरा गर्नलाई यहीँको उदाहरणहरू दिनको लागि हाम्रो त्यो स्तरसम्मको अध्ययनहरू कमै छन् होइन,
0: यस्तै मिल्दाजुल्दाहरू
1: त्यस्तै त्यस्तै जस्तै अब कोइली प्रजातिका चराहरू विशेष गरेर हाम्री यो गर्मीयाममा अथवा बर्खायाममा सुन्छौँ र तिनीहरूले यता तिनीहरूले यहाँ बच्चा कोटाउनै आउने हुन् र उनीहरूको एउटा रोचक नै भन्नुपर्छ यो कुरालाई पनि, अब उनीहरूले अरूको गुँडमा अन्डा पारिदिने हो, अरूले हुर्काइदिने हो त्यो बच्चा, तर त्यो बच्चाले अब गर्मी लागे पछाडि म चाहिँ दक्षिण जानुपर्छ भन्ने कुरा चाहिँ अथवा जाडो लागेपछि दक्षिण जानुपर्छ भन्ने कुरा चाहिँ उनीहरूले कसरी बाटो पहिल्याउँछन् भन्ने कुरामा चाहिँ अघि भने जस्तै एउटा चाहिँ उनीहरू आफैलाई थाहा हुन्छ उनीहरूको जेनेटिक्समै चाहिँ अब दक्षिण जानुपर्छ भन्ने खालको हुन्छ भन्ने एउटा पक्ष छ भनेदेखि, अर्को पक्ष चाहिँ के पनि भनिन्छ भन्दाखेरि जो माउहरूले अन्डा पारेर छोडेको छ त्यो माउहरू चाहिँ त्यो गुँडभन्दा अथवा त्यो जसको गुँडमा अन्डा पारेको छ त्योभन्दा धेरै पर चाहिँ जाँदैनन् भनेर पनि एउटा भनिन्छ, र जब त्यो बच्चा पूर्ण रूपमा हुर्किसक्छ र ऊ उड्न सक्ने अथवा ऊ चाहिँ अब बसाइसराई गर्नको लागि रेडी हुन्छ त्यो बेलामा चाहिँ अनि उनीहरूलाई सँगसँगै लैजाने
0: अथवा
1: डोर्याउने त्यस्तो गरिन्छ, किनकि अब कुकुरको बच्चा त अब त्यहाँ धोबिनी चराले हुर्काए पनि जुरेलीले हुर्काए पनि पछि त उसको आवाज त उसले दिने आवाजहरू त कोइलीसँग नै मिल्ने हो, जुन प्रजातिको हो त्यही प्रजातिको कोइलीहरूसँग उसको आवाज मिल्ने भइसकेपछि उसले आफ्नो आवाजहरू त थम्याउन सक्ने भयो।
0: उडानको क्रममा चाहिँ चराहरूले कस्तो खालको गति र उचाइहरू कायम गर्छन् विशेष गरी हामीले उडानको कुरा गर्दाखेरि?
1: अब यसमा चाहिँ हामीले यति गतिमा उड्छ अथवा यति उचाइमा उड्छ भन्ने खालको चाहिँ हामीले ठ्याक्कै भन्न चाहिँ सकिँदैन, किनकि त्यो प्रजाति विशेष मात्र होइन कि त्यो चरा विशेष एउटा एउटा चरा विशेष नै पनि फरक पर्ने कुराहरू हो, र त्यो वातावरणमा हावा कुन अनुसार चलिरहेको छ भन्ने कुराले पनि असर गर्छ, र चराहरूले त्यो जस्तै अघि भने जस्तै हामी अब दक्षिण जाँदैछौँ दक्षिणबाट उत्तरतर्फ हावा आइरहेको छ भनेदेखि सिधै टाउकोमा ठोक्किने भयो नि त, त्यो हुँदाखेरि चाहिँ तिनीहरूको गति कम हुने अथवा त्यस्तो समयमा उनीहरूले बसाइसराईलाई नै एकछिनको लागि स्थगित गर्ने किसिमसम्म पनि गर्छन् भन्ने खालको छ भनेदेखि, विशेष गरेर चराहरूले बसाइसराई गर्नको लागि चाहिँ आफूलाई पछाडिबाट धकेल्ने किसिमको हावालाई चाहिँ कुर्छन् भन्ने किसिमको बुझाइहरू छ, तर अब समग्रमा हामीले सालाखाला भन्ने हो भनेदेखि चराहरू चाहिँ 30-60 किलोमिटर प्रति घन्टाको गतिमा चाहिँ उनीहरूले बसाइसराई गर्छन्, यो चाहिँ सालाखाला अब सबै प्रजातिलाई जोड्न मिलेन सरदरमा चाहिँ त्यति गर्छन् भन्ने भयो, र उचाइको सन्दर्भमा पनि त्यही नै हो, उचाइको सन्दर्भमा पनि हामीले सबै प्रजाति अथवा यो प्रजा नेपाल आउने प्रजातिहरू यति उचाइमा उड्छन् भारत जाने प्रजातिहरू यति उचाइमा उड्छन् भन्ने किसिमबाट चाहिँ भन्न सकिँदैन भन्न मिल्दैन पनि, तर अब विशेष गरेर नेपालमा आउने एउटा प्रजातिको चरा जसलाई हामी खोया हाँस भनेर भन्छौँ बार हेडेड गुज भनेर, बार हेडेड गुज चाहिँ अब भन्नलाई चाहिँ सगरमाथै कटेर आउँछन् भनेर भनिन्छ, तर हिमाल कटेर आउने चाहिँ हो सगरमाथै कट्छन् कि कट्दैनन् भन्ने चाहिँ अध्ययनहरूले अहिलेसम्म देखाइसकेको छैन, अब यो बार हेडेड गुज जुन खोया हाँसको कुरा गरेँ मैले त्यो चाहिँ अहिलेसम्म यो गिनिज बुक अफ वर्ल्ड रेकर्ड भन्छौँ नि हामी त्यसले चाहिँ सबैभन्दा उचाइमा उड्ने चराको रूपमा यसलाई दिइरहेको छ, र यसको अधिकतम उचाइ चाहिँ यो 9000 मिटर माथि पनि उड्छ भन्ने
0: किसिमको,
1: तर अब त्यो भनिरहँदाखेरि फेरि अध्ययनहरूले अहिलेसम्मको अध्ययनहरूले चाहिँ यसको अधिक अब जस्तै सेटेलाइट ट्याग गरेको चराहरूको अधिकतम यसले लिएको उचाइ चाहिँ 7300 आसपासको उचाइसम्म चाहिँ यसले लिएको भन्ने देखिन्छ अधिकतम चाहिँ, तर प्राय जसो चाहिँ यो खोया हाँस चाहिँ 5000-6000 बिचमा चाहिँ यसले उडान भर्छ भन्ने किसिमको चाहिँ तथ्याङ्कहरू छ।
0: रातिको समयमा उड्ने र दिउँसोको समयमा उड्ने चराहरू छन् उनीहरूको यात्रा गर्ने तरिकामा चाहिँ केही भिन्नता हुन्छ कि हुँदैन?
1: जस्तै अब रातमा उड्ने चराहरू चाहिँ दिनमा आराम गर्ने र आहारा खोज्ने खाने गर्छन् भनेदेखि दिनमा उड्ने चराहरूले चाहिँ उनीहरूले खाने कुराहरू चाहिँ दिनमै खोजेर खानु पर्यो, र उनीहरू रात चाहिँ विशेष गरेर आराम गर्नको लागि मात्र बास बस्नलाई मात्र प्रयोग गर्ने जस्तो देखिन्छ। अर्को चाहिँ एउटा अघि मैले भनेको थिएँ राति उड्ने चराहरू चाहिँ विशेष गरेर साना आकारका हुन्छन् र दिउँसो उड्ने चराहरू चाहिँ विशेष गरेर ठुला आकारका हुन्छन् भनेर भनेको थिएँ। साना चराहरू चाहिँ किन राति यात्रा गर्न रुचाउँछन्, किन राति यात्रा गर्न चाहिँ उनीहरूको प्राथमिकतामा पर्छ भन्दाखेरि राति चाहिँ उनीहरू सिकारी चराहरूबाट बच्ने सम्भावना धेरै उच्च हुन्छ, दिउँसो यात्रा गर्दाखेरि चाहिँ सिकारी चराहरू पनि सक्रिय भइराख्ने अवस्था भयो, त्यो हुँदाखेरि उनीहरू सिकारी चराहरूले देख्ने शिकार गर्ने सम्भावना धेरै हुने भएको भएले एउटा त्यो सुरक्षाको हिसाबबाट पनि साना चराहरूले चाहिँ रातको समयलाई प्राथमिकता दिएको देखिन्छ। र अनि अर्को चाहिँ यो दिनमा उड्ने चराहरूले चाहिँ यो अघि भने जस्तै यो थर्मल इनर्जी भन्छौँ हामी, जमिनको हावा तापेसँगै त्यो हावा माथि जाँदाखेरि यो दिनमा उड्ने चराहरू विशेष गरेर ठुला आकारका चराहरूले चाहिँ त्यो जुन माथि गइरहेको तातो हावालाई प्रयोग गरेर तिनीहरूले पनि उचाइ लिनको लागि चाहिँ त्यो हावाहरू प्रयोग गर्ने र त्यस पछाडि माथिबाट सिधै ग्लाइड गरेर जाने, त्यो गर्दाखेरि चाहिँ उनीहरूले कम शक्तिमा अधिकतम दूरी उनीहरू यात्रा गर्न सक्ने भए, त्यो किसिमको पनि उनीहरूले त्यो फरक रात र दिनमा गर्ने पाइन्छ भनेदेखि अर्को चाहिँ अघि भने जस्तै अब रातमा यात्रा गर्ने चराहरूले चाहिँ तारा चन्द्रमा उनीहरू चाहिँ भूगोलको कम सहारा हुने भयो, किनकि भूगोल रातमा अब देख्नलाई गाह्रो हुने भयो, त्यही भएर तारा चन्द्रमा र पृथ्वीको चुम्बकीय शक्तिहरूलाई उनीहरूले मुख्य दिशा निर्देशकको रूपमा लिन्छ भनेदेखि दिनमा उड्ने चराहरूले चाहिँ सूर्य भूगोल र पृथ्वीको चुम्बकीय शक्तिलाई मुख्य दिशा निर्देशकको रूपमा लिने गरेको अध्ययनहरूले देखाएको छ।
0: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी चराहरूको बसाई सराई बारेमा नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौँ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल ब्याङ्कले ल्याएको छ नेपाल ब्याङ्क शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्त्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी चराहरूको बसाई सराई बारेमा नेपाल पक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौँ। कार्यक्रममा अब चाहिँ यो बसाई सराई पूर्वको पूर्व तयारीको बारेमा चर्चा गरौँ। हामी सामान्यतया बसाई सर्नु पर्यो भनेदेखि हाम्रा घरमा भएका व्यवस्थापनको कुराहरू अथवा सामान्य रूपमा हामी दसैँमा यहाँबाट घर जानु पर्यो, एक हप्तालाई गाउँ जानु पर्यो भने पनि धेरै कुरा बन्दोबस्त गर्छौँ। चराहरूको यो बसाई सराईमा चाहिँ त्यस्ता बन्दोबस्तीका कुराहरू केही पाइन्छन् कि पाइँदैनन्?
2: अवश्य पाइन्छ सर। किन भन्दाखेरि अब बिना तयारी कसैले के काम गर्छ भने त्यो सफल हुने सम्भावना कमै हुन्छ भन्ने जस्तै चराहरूको सन्दर्भमा पनि उनीहरूले तयारी गरेको देखिन्छ। विशेष गरेर उनीहरूले शरीरको तयारी गर्छन्। शरीरको तयारी कसरी गर्छन् भन्दाखेरि उनीहरू बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि उनीहरूले खाना धेरै खान थाल्ने, खाना धेरै खाँदाखेरि पनि धेरै चाहिँ यो बोसो लाग्ने खालको खानाहरू खाने, त्यो गर्दाखेरि अब यो बसाइ सराईको क्रममा कतिपय चराहरूले धेरै यो फलहरू खान रुचाउँछन् भन्ने खालको पनि छ अध्ययनहरूमा। त्यो हुँदाखेरि त्यसले चाहिँ शरीरमा धेरै बोसो जम्मा गर्ने र त्यो शरीरमा धेरै बोसो जम्मा किन गर्ने भन्दाखेरि यात्राको क्रममा चाहिँ धेरै खानाको लागि रोकिराख्न नपरोस्, धेरै खानाको लागि उसले समय खेर फाल्न नपरोस् भनेर बोसो जम्मा गर्ने र त्यो बोसो चाहिँ यात्राको क्रममा प्रयोग गर्ने गरेको देखिन्छ भनेदेखि। अर्को चाहिँ यो अब कति समूहमा उड्ने चराहरू पनि बच्चा कोरोने समयमा चाहिँ उनीहरू समूहबाट भिन्नाभिन्ने छुटेर आफ्नो आफ्नो क्षेत्रमा चाहिँ उनीहरूले बच्चा कोरोलेको हुन्छ, बच्चा हुर्काएको हुन्छ। बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि चाहिँ ती सबै फेरि त्यही आफ्नो झुन्ड झुन्डमा फर्किने त्यस्तो पनि गरेको देखिन्छ।
1: भनेको कुनै एउटा ठाउँमा भेला हुने भने
2: हजुर अब यात्रा गर्ने बेला भयो, अब भेला हुँ, भेला हुनु पर्यो, भेला हुँ भन्ने
1: बेला हुन्छ, ठाउँ हुन्छ होला कि अथवा एक किसिमले जुट्दै जुट्दै आउँछन् कि हुन्छ होला? अब अध्ययनहरूले केही देखाएको छ
2: त्यो चाहिँ अब त्यही प्रजातिभित्र पनि फरक फरक हुन्छ। जस्तै अब बच्चा हुर्काउनको लागि अलिक टाढासम्म गएकाहरू उनीहरू पहिला त्यो अलि धेरै जता जम्मा भएका छन् उनीहरू त्यता आउने भए, अलि नजिक नजिक भएकाहरू चाहिँ त्यतै वरपर जम्मा हुने जस्तो भयो। त्यो किसिमबाट चाहिँ त्यो चाहिँ अब प्रजातिहरू चराहरू कुन ठाउँसम्म उनीहरू फैलिएका छन्, कति टाढासम्म फैलिएका छन् भन्ने कुराले पनि निर्कुल गर्छ। र एउटा अर्को रोचक कुरा चाहिँ यो बसाइ सराई गर्न अगाडि चराहरूले आफ्नो जुन अङ्गहरू चाहिँ अलिकति कम प्रयोग हुनेवाला छ अब बसाइ सराईको क्रममा, जसरी उनीहरूले अब धेरै खाना खाएर पाचन गर्न नपर्ने भइसके पछाडि उनीहरूको पाचन प्रणालीका कति अङ्गहरू चाहिँ उनीहरूले त्यसलाई चाहिँ सानो बनाउँछ भनेर पनि भनिन्छ। अनि त्यो सानो बनाएर अनि त्यो खाली ठाउँ चाहिँ एक त बोसोले भर्ने भयो, अर्को चाहिँ त्यसले उसलाई अझ हलुको बनाउन सहयोग गर्ने भयो, त्यो पनि गर्ने गरिन्छ भनेर अध्ययनहरूले देखाएको छ भनेदेखि। अर्को चाहिँ यो अब जसरी उडान भर्नको लागि उनीहरू उड्नको लागि चाहिँ उनीहरूको जुन यो फ्लाइट मसल भनेर भन्छौँ हामी, यो अब विशेष गरेर पखेटाका मांसपेशीहरू तिनीहरू चाहिँ बलियो बनाउँदै लान्छन् भन्ने पनि भन्ने गरिन्छ, ताकि उड्ने बेलामा चाहिँ त्यो छिटो नथाकोस् भन्ने किसिमबाट शरीरको तयारी चाहिँ उनीहरूले त्यसरी गर्छन् भनेदेखि। अब केही केही चराहरूमा चाहिँ यो अब जुन नयाँ बचेराहरू छन् जो चाहिँ पहिलोचोटि बसाई सराईमा भाग लिँदैछन् तिनीहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ भन्ने पनि छ फेरि। अब त्यो सबै चराहरूमा चाहिँ होइन, तर केही केही चराहरूमा चाहिँ त्यस्तो पनि व्यवहारहरू देखिएको छ भन्ने छ, त्यो एक किसिमको व्यवहारिक तयारी भनौँ न त्यो गर्ने गरेको छ भन्ने पनि देखिन्छ भनेदेखि। अब वातावरणीय हिसाबबाट चाहिँ फेरि चराहरूले के कुराहरू ध्यान दिन थाल्छन् भन्दाखेरि दिनको लम्बाइ कति छ, दिनको लम्बाइ छोटिँदै छ कि लम्बिँदै छ कि, त्यो कुराहरू ध्यान दिने, त्यस पछाडि तापक्रमहरू ध्यान दिने, अनि हावाको दिशा कता हावा बहिरहेको छ, हावा कति गतिमा बहिरहेको छ, र त्यस पछाडि समग्र त्यो जुन ठाउँमा उनीहरू अहिले बसिरहेका छन् त्यो ठाउँको वासस्थानको क्वालिटी चाहिँ कस्तो छ त, अब चाहिँ यो ठाउँमा बसिरहन ठिक छ कि जाने बेला भयो भन्ने किसिमको, त्यो किसिमको पनि उनीहरूले वातावरणलाई हेरिरहने, बसाइसराई गर्ने समय भयो कि भएन भन्ने किसिमबाट उनीहरूले तयारी गरिरहने चाहिँ देखिन्छ।
1: त्यसँगै यात्रामा निस्किनु अघि उनीहरूले आफ्नो समय अथवा मौसमको अनुकूलता यसबारेमा चाहिँ कतिको अनुमान गर्छन्?
2: यो सन्दर्भमा चाहिँ उनीहरूले ठ्याक्कै अब त्यही कुरालाई यो हामीले मौसम पूर्वानुमान गरे जस्तो उनीहरूले त्यही कुरालाई मौसमकै लागि मात्र पूर्वानुमान गर्छन् कि गर्दैनन् भन्ने कुरा चाहिँ अझै पनि प्रष्ट चाहिँ छैन तर के चाहिँ बुझ्न सकिन्छ भन्दाखेरि जस्तै उनीहरूले हावाको गति अथवा हावाको दिशा त्यस पछाडि तापक्रमहरू यिनीहरूलाई उनीहरूले हेर्नु कस्तो छ हामीलाई ठिक छ कि छैन भने उनीहरूले जाँच गर्नु त्यसले नै के हामीले बुझ्न सक्छौँ भन्दाखेरि उनीहरूले चाहिँ मौसमको पूर्वानुमान अथवा यात्रा गर्नुको लागि मौसम ठिक छ कि छैन भनेर उनीहरूले आफ्नो अनुभवको आधारमा त्यो पूर्वानुमान लाउँछन् भनेर चाहिँ हामीले विश्वास गर्न चाहिँ सक्छौँ।
1: बाटोमा उड्दै जाँदा पनि बिचमा कतैतिर एकदमै मौसम बिग्रियो भने उनीहरू एउटा सुरक्षित ठाउँमा अवतरण भएर बस्ने गरेको चाहिँ पाइएको छ कि
2: त्यो चाहिँ लगभग सबै प्रजातिका चराहरू जो बसाइसराई गर्छन् तिनीहरूले चाहिँ यदि मौसम प्रतिकूल भयो भनेदेखि चाहिँ त्यो बेलामा उनीहरू कुनै सुरक्षित ठाउँहरू खोजेर त्यो ठाउँमा मौसम अनुकूल नहुन्जेलसम्म त्यो ठाउँमा उनीहरूले खाने आफूलाई चाहिने आरामहरू गर्ने त्यो किसिमको गर्ने गरेको पाइन्छ। अब त्यो कस्तो कुराले पनि त्यसलाई देखाउँछ भन्दाखेरि जस्तै कति चराहरू जुन चराहरू चाहिँ यो ठाउँमा आउँदैन यो ठाउँमा देखिँदैन भनेको चराहरू कहिलेकाहीँ मौसम बिग्रेको बेलामा त्यो ठाउँमा भेटिन्छन्। त्यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो मौसम बिग्रेको हुनाले त्यो चाहिँ आराम गर्न अथवा त्यो मौसमको अनुकूलता कुर्नको लागि चाहिँ त्यो ठाउँमा आएको हो भन्ने खालको हामीले बुझ्न सक्छौँ। त्यो हेर्दाखेरि चाहिँ उनीहरूले मौसमको अनुकूलतालाई चाहिँ एकदम नै ध्यानमा राख्छन् किनकि मौसमलाई नजरअन्दाज गर्ने बित्तिकै आफ्नो ज्यानसँग खेलेको बराबर हुन्छ।
1: त्योसँगै उडान सुरु भइसकेपछि केही सङ्ख्याहरू त्यतैतिर छुट्ने सम्भावना रहन्छ कि रहन्छ?
2: त्यो सम्भावना चाहिँ रहन्छ सर। किन पनि भन्न सकिन्छ भन्दाखेरि त्यस्ता खालका अभिलेखहरू छन्, यो चराहरू त गइसक्नुपर्ने हो, जस्तै नेपालकै सन्दर्भमा पनि यो चराहरू त गइसक्नुपर्ने हो भन्ने अनुसन्धानकर्ताहरूलाई अथवा चरा खोज गर्ने चरा हेरिरहने जति पनि हुनुहुन्छ उहाँहरूलाई यो चरा चाहिँ अब यहाँबाट गइसक्नुपर्ने समय भयो भन्ने बेलामा पनि त्यो चराहरू भेटिरहेको अवस्थाहरू पनि छ। र कति सन्दर्भमा चाहिँ यो कस्तो पनि हुने रहेछ भन्दाखेरि छुट्नुको कारण चाहिँ जस्तै अब ठ्याक्क बसाइसराई गर्ने बेलामा बिरामी भइदियो भनेदेखि झुन्डले चाहिँ उसलाई धेरै लामो समय कुर्दैन, त्यो चरा अब त्यही समय त्यही बस्छ, पछि स्वस्थ भयो रोग निको पार्न सक्यो भनेदेखि उस पछि एक्लै अथवा अरू छुट्टे फुटेका अरूसँग मिलेर बसाइसराई गर्छन्। होइन अब सकिएन ऊ स्वस्थ हुनै सकेन भनेदेखि अब त्यसमा केही अरू उपाय रहँदैन।
1: त्यसै गरी बाटोमा उड्दै जाँदाखेरि चाहिँ हामीले अनुमानित सरदर कति प्रतिशत जति चराहरू गन्तव्यमा पुग्छन्, कति बाटोमै मारिन्छन् मर्छन् शिकारको शिकार बन्छन्, यस्तो खेल किसिमको केही अध्ययन भएको छ?
2: यो चाहिँ प्रजाति अनुसार फरक पर्ने कुरा भयो। जस्तै एउटा सारस प्रजाति छ, नेपालमा त पाइने थिएन, इन्डियामा पाइने थियो, इन्डियामा पाइने थियो, मैले थियो किन भने भन्दाखेरि अहिले पाइँदैन त्यो। र त्यसको प्रमुख कारण चाहिँ के रहेछ भन्दाखेरि उसको बाटोमा शिकार हुने रहेछ। त्यो बाटोमा शिकार हुने हुँदाखेरि त्यो चाहिँ अब कि त भारततिर आउने सबै नै मारियो भनेर बुझ्नु पर्यो, कि त त्यो खतरा धेरै भइसकेपछि उनीहरूले बाटो मोडे भनेर बुझ्नु पर्यो हामीले। त्यो हुँदाखेरि अब कति प्रतिशतसम्म भन्ने हुँदाखेरि चाहिँ कति ठाउँमा 7% नै घटेको रेकर्डहरू पनि छ। कति प्रजातिहरूको सन्दर्भमा चाहिँ बाटो बिचमा हराउने सङ्ख्या चाहिँ यति नै भनेर यकिन गर्न चाहिँ गाह्रै छ, किनकि अब यति सङ्ख्या यहाँबाट उडेर यहाँ जाँदा अब किनकि
1: हराउँछन् मारिन्छन् अथवा शिकार बन्छन् भनेर चाहिँ हामीले त्यो अनुमान गर्न चाहिँ सक्छौँ धेरै प्रजातिहरू।
2: जस्तै अब नेपालकै सन्दर्भमा पनि हामी कहाँ बगाले बगेडी भन्ने एउटा चरा आउँछ जाडोमा, र बगाले बगेडी भन्ने चरा चाहिँ विशेष गरेर हाम्रो तराईका घाँसे मैदान र यो खेतीयोग्य क्षेत्रहरूमा तिनीहरू जाने गर्छन्, र विशेष गरेर समय हुन थाल्यो अब धानको बिउहरूदेखि लिएर खान्छन्, राति बस्नलाई चाहिँ उनीहरू एउटै झुन्डमा एउटै ठाउँमा बस्न जान्छन्, र शिकारीहरूले चाहिँ त्यसको मौका छोपेर सम्पूर्ण त्यो झुन्डलाई नै उनीहरूले पासो हालेर पुरै झुन्ड नै समाएर त्यो बगाले बगेडीलाई बगाडे बगडीसँगै अब त्यो सँगसँगै अरू जे जे चराहरू पासमा पर्छन् सबै नै उनीहरूले मार्ने भए। त्यो किसिमको हाम्रो नेपालमै पनि भइरहेका घटनाहरू छन्, र यसमा अब हामी अनुसन्धानकर्ताहरू अनि संरक्षणमा लाग्ने संस्थाहरूले सम्बन्धित निकायहरूलाई झकझगाउनेदेखि लिएर स्थानीयहरूलाई जनचेतना फैलाउनेदेखिका कार्यहरू त गर्दैछौँ, तथापि पनि रोक्न अझै पनि मुस्किल नै भइरहेको छ।
1: कार्यक्रम बदलिदो नेपालमा अहिले हामी पक्षी संरक्षण सङ्घका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ बसाइसराईमा देखेका यिनै चुनौतीहरू विशेष गरी प्राकृतिक र मानव सृजित समस्याहरूको बारेमा कुरा गरौँ। विशेष गरी भन्दाखेरि एउटा शिकार गर्ने मान्छेले भयो, प्राकृतिक प्रकोपहरू केही कारणले पनि वर्षा ठुलो भयो हिमपात भयो भने पनि समस्या होला, ती लगायत अन्य चुनौतीहरू चाहिँ चराको बसाइसराईमा देखेका चुनौतीहरू के छन्?
2: चराहरूलाई चाहिँ बसाइ सराईको बेलामा के कस्ता समस्याहरू आइपर्छन् भनेर हामीले हेर्ने हो भनेदेखि तपाईँले भन्नुभयो यस्तै खराब मौसम र प्राकृतिक विपत्ति चाहिँ ठुलो चुनौती हो र त्यो थियो छ र पछि पनि हुनेछ। प्राकृतिक खराब मौसम र प्राकृतिक विपत्तिहरू किन पनि उनीहरूलाई एउटा चुनौती हुन्छ भन्दाखेरि अब हामीले यसो हेर्दाखेरि मौसम बिग्रिँदाखेरि कुनै सुरक्षित ठाउँ अघि भने मैले भने जस्तै कुनै सुरक्षित ठाउँमा गएर उनीहरूले आहार खोज्छन् आराम गर्छन् पछि फेरि फर्किहाल्छन् भनेपछि त्यसलाई चुनौतीको रूपमा किन लिने भन्ने पनि एउटा हुनसक्छ। तर त्यसलाई अझ मिहिन ढङ्गमा हेऱ्यौँ भनेदेखि चाहिँ प्राकृतिक विपत्तिहरूले वासस्थानहरू बिगार गरिदिएको हुन्छ कति सन्दर्भमा। अब जस्तै अस्तिको हाम्रो बोटेकोसी बाढीकै कुरा गर्ने हो भनेदेखि त्यसले अब हाम्रो सामाजिक रूपमा मानवीय रूपमा जति क्षति पुर्यायो त्यो त कुरा गरेर साध्य भएन। चराहरूको वासस्थानको हिसाबबाट अथवा सम्पूर्ण जैविक विविधताको वासस्थानको हिसाबबाट पनि कुरा गर्ने हो भने त्यसले त केही बाँकी राखेन नि त। भनेपछि त्यो त्रिशुली हुँदै आउने चराहरू ले त अब उनीहरू कहाँ बस् उनीहरू जुन ठाउँमा बस्ने गरेका थिए त्यो बास त्यो बास त नभेट्ने भए भने पछाडि उनीहरू अन्ततिर मोडिनुपर्ने आवश्यकता पनि हुन्छ। त्यो गरिरहँदाखेरि अझ नजानिदो ठाउँमा नदेखेको ठाउँमा जाँदाखेरि उनीहरूले अझ धेरै खतराहरू भोग्नुपर्ने अवस्था आउँछ। अर्को चाहिँ प्राकृतिक सिकारीहरू पनि त हुन्छन् चराहरूको, त्यो पनि एउटा उनीहरूको लागि चुनौती चाहिँ हो। अब त्यसलाई चाहिँ हामीले प्रकृति भनेरै छोडिदिन पर्छ। अर्को चाहिँ रोग र रोग व्याधि पनि उनीहरूको लागि एउटा ठुलो चुनौती चाहिँ हो। यो बसाइ सराईको क्रममा विशेष गरेर अघि हामीले कुरा गरे जस्तै धेरै चराहरू एउटै ठाउँमा आउने गर्छन् यो समयमा। विशेष गरेर जाडो छल्न आउने चराहरू त जाडो जुन वासस्थानमा उनीहरू जुन अन्तिम गन्तव्य उनीहरूको हुन्छ त्यो ठाउँमा हजारौँ लाखौँको सङ्ख्यामा उनीहरू एकै ठाउँमा बस्ने गर्छन्। त्यो हुँदाखेरि चाहिँ यदि कुनै चरा केही रोगबाट सङ्क्रमित छ कुनै परजीवबाट परजीवीबाट सङ्क्रमित छ भनेदेखि त्यो चाहिँ अरूमा फैलिने सम्भावना पनि उच्च हुन्छ यो समयमा। र अब प्राकृतिक चुनौती समस्याहरू त त्यो प्रकृति आफैले पनि त्यसको समाधान गरिदिन्छ। र अब मानव सिर्जित चुनौतीहरू चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू हो जस्तो लाग्छ। र विशेष गरेर हामी मानव सिर्जित समस्याहरूमा चाहिँ यो समग्रमा नै मानवको सब गतिविधिहरूले समग्रमा नै के गरेको छ भन्दाखेरि वासस्थानको ह्रास गरेको छ। वासस्थान कतिको कति वासस्थान त विनाशै भएको छ, कति वासस्थानहरू टुक्रा टुक्रा भएका छन् अनि समग्रमा चाहिँ त्यसले वासस्थानको जुन क्वालिटी छ त्यसलाई चाहिँ ह्रास गरिदिएको छ। र त्यसले गर्दाखेरि चाहिँ जस्तै अब कुनै एउटा ताल भनौँ न कुनै एउटा तालले जाडोयाममा पहिला 8,000-10,000 चराहरू त्यसले चराहरू त्यहाँ आएर बस्थ्यो भनेदेखि आजभोलिको मानवीय क्रियाकलापले गर्दाखेरि चाहिँ त्यो ठाउँमा अब चराहरू घटेर 1,000-2,000 झरेको त्यस्तो खालको तथ्याङ्कहरू हामीसँग छ। त्यो चाहिँ एउटा ठुलो चुनौती हो। अर्को चाहिँ यो अब हामीले हेर्दाखेरि चाहिँ हाम्रो तर्फबाट चाहिँ हामीले हाम्रो ठाउँ हाम्रो सहरलाई एकदम सजाएको जस्तो देखिन्छ, तर चराहरूको लागि चाहिँ एकदमै त्यो नकारात्मक प्रभाव पार्ने चाहिँ अर्को भनेको यो हामीले जुन आजभोलि रातको समयमा पनि एकदम उज्यालो हुने गरेर बत्तीहरू ठाउँ ठाउँमा राखिरहेका छौँ अथवा कति ठाउँमा सजाउनकै लागि पनि राखिएको छ। अब आवश्यक परेको ठाउँमा त राख्नु पर्यो, सजाउनकै लागि रातभरिसम्म बत्ती बालिदिने खालको त्यस्तो खालको ले चाहिँ विशेष गरेर रातमा बसाइ सराई गर्ने चराहरूको लागि चाहिँ त्यसले ठुलो चुनौती थपिएको छ भन्ने खालको अध्ययनहरूले देखाएको छ। र अर्को चाहिँ यो भवनको डिजाइनहरू नयाँ आउँदै गर्दाखेरि प्राय भवनहरू अब सिसाको मात्र राखेर बनाउन थालेका छन् र यो चाहिँ चराहरू विशेष गरेर बसाइ सराई गर्नेको लागि मात्र होइन कि लगभग समग्र चराहरूकै लागि नै एउटा ठुलो चुनौतीको रूपमा चाहिँ यो भवनको यो सिसाहरू राखेको भवनहरू पनि हो। किनकि चराहरूलाई त थाहा हो सिसामा त अब त्यो पछाडिकै वातावरण पछाडिकै वातावरण जुन छ त्यही वातावरण त्यसमा देखिरहने भएपछि उनीहरूले त्यहाँ त उनीहरू जान मिल्छ भनेर जान्छन् र ठोक्किन्छन्। ठोक्किँदाखेरि चाहिँ चराहरू अब प्राय चराहरू त मर्छन् नै, नभए पनि घाइते हुन्छन्। कसैको पखेटा भाँचिन्छ, कसैको टाउकोमा चोट लाग्छ, त्यो हुँदाखेरि चराहरूलाई त्यसले धेरै नकारात्मक असर गरेको देखिन्छ। र यो कुरा अब नेपालमा त भर्खर सुरु हुँदैछ, तर विदेशमा यसले एकदम ठुलो रूप नै लिन्छ यसले। लाखौँको सङ्ख्यामा चराहरू मर्छन् भन्ने खालको तथ्याङ्कहरू आउँछ। र त्यसको लागि चाहिँ यो अहिले केही वर्ष यता चाहिँ यो विश्वभरि नै ग्लोबल बर्ड रेस्क्यु डे भनेर रेस्क्यु विक भनेरै मनाउँछ। खासमा यो यो यो यो वर्ष चाहिँ सेप्टेम्बर महिनाको तेस्रो हप्तामा त्यो मनाइयो। त्यसमा चाहिँ के गरिन्छ भन्दाखेरि चराहरू कतै बाटोमा कतै ठोकिएको घाइते अवस्थामा भेटिएको छ भनेदेखि त्यसको अथवा मरेकै अवस्थामा छ भने पनि त्यसको अभिलेखहरू राख्ने, अब घाइते अवस्थामा भेटिएका चराहरूको त उपचारको लागि पहल गरिदिने त्यस्तो खालको गतिविधिहरू गरिन्छ। र अर्को चाहिँ अघि हामीले धेरै कुरा गऱ्यौँ यो चोरी यो शिकार गर्ने मान्छेहरूले शिकार गर्ने पनि ठुलो चुनौती हो। अरू समग्रमा प्रदूषण जलवायु परिवर्तन पनि चराको लागि चाहिँ ठुलो खतराको रूपमा अहिले देखिरहेको छ।
1: यो कुरालाई छोटोमा प्रदूषण र जलवायु परिवर्तनले चाहिँ उनीहरूको विशेष गरी कस्तो पक्षहरूलाई नकारात्मक हानि पुर्याएको छ?
2: प्रदूषणको सन्दर्भमा चाहिँ विशेष गरेर अब जाडोयाममा नेपालमा आउने चराहरूको कुरा गर्छौँ भनेदेखि त्यो चाहिँ प्रायः जसो पानी चराहरू हुन् र पानीमा बस्ने चराहरूको लागि चाहिँ जब पानी प्रदूषित हुन्छ त्यो बेलामा चाहिँ त्यसले समग्रमा त्यसको यहाँको वासस्थानमा ह्रास ल्याइदियो। त्यसले गर्दाखेरि उसले खाना कम पाउँछ, उसले आफू डुल्ने अथवा आफूले गर्ने गतिविधिहरूमा उसले त्यति जुन किसिमको उसले प्राकृतिक रूपमा उसले गर्नुपर्ने थियो त्यो गर्न पाउँदैन। र इन्डियामा एउटा के पनि केस भएको छ भन्दाखेरि पानी प्रदूषित हुँदाखेरि हजारौँको सङ्ख्यामा एउटै तालमा चराहरू मरेको सम्मको पनि घटनाहरू भएको छ। त्यो कारणले गर्दा अब त्यसमा चाहिँ विशेष गरेर यो एक किसिमको ब्याक्टेरिया त्यो प्रदूषणले गर्दाखेरि एक किसिमको ब्याक्टेरिया फैलिँदाखेरि चाहिँ हजारौँको सङ्ख्यामा चराहरू मरेको देखिन्छ भनेदेखि अब जलवायु परिवर्तनको त हामीले कुरा गरेर साध्य नै छैन। यो चराहरू विशेष गरेर उनीहरूले बसाइसराइ गर्ने त तापक्रम हेरेर अनि त्यस पछाडि यो हावाको गतिहरू हेरेर अनि पानी पर्ने सम्भावना छ छैन भन्ने कुराहरू विशेष गरेर चराले बसाइसराइ गर्ने समयमा कम नै पानी परिरहेको समयमा उनीहरूले बसाइसराइ गर्ने गरेको देखिन्छ। अब यो जलवायु परिवर्तनले गर्दाखेरि तापक्रममा पनि परिवर्तन आयो, तापक्रममा परिवर्तन सँगसँगै अब फुल फुल्ने सिजनमा परिवर्तन आयो अनि त्यो हुँदाखेरि चाहिँ जस्तै अब यो पहिला यो समयमा यो फुल फुल्छ यो फुल खाने चराले चाहिँ त्यही समयमा उसले बच्चा कोरल्छ त्यस्तो खालको सम्बन्धहरू भइरहेको हुन्छ। तर त्यो फुल छिटो फुल दिने अथवा ढिलो फुल दिने बित्तिकै जुन चराले आफ्नो बच्चा कोरल्नु पर्ने समय थियो त्यो समयमा उसले खाना नपाउने भइसकेपछि उसले चाहिँ त्यो बच्चालाई हुर्काउने अथवा बच्चालाई चाहिँ बचाउने सम्भावना कम हुन्छ। त्यसले त्यो किसिमबाट पनि चराहरूमा असर परेको देखिन्छ भनेदेखि अब तापक्रमको हावाको गतिहरूलाई हेरेर बसाइसराइ गर्ने चराहरूको त त्यो परिवर्तन हुने बित्तिकै उनीहरूको बसाइसराइको त्यो रुटिनै बिग्रेको जस्तो हुने भयो।
1: यी मानव सृजित विशेष गरी चुनौतीहरू लगायत अन्य चुनौतीहरूबाट बसाइसराइ गर्ने चराहरूलाई बचाउन चाहिँ अन्तर्राष्ट्रिय स्तरमा अथवा नेपालमा पनि कस्ता नीतिगत व्यावहारिक प्रयासहरू भइरहेका छन् र अब कस्तो प्रयासहरू आवश्यक पर्छ अन्त्यन्त्य चरणमा हामी कुराकानी गर्दा?
2: अन्तर्राष्ट्रिय तौरमा चाहिँ अघि पनि मैले भने जस्तै यो हाम्रो जुन अन्तर्राष्ट्रिय चराको एउटा साझेदारी सङ्गठन छ बर्ड लाइफ इन्टरनेसनल भनेर, त्यसले चाहिँ यो चराहरूको हामी अङ्ग्रेजीमा चाहिँ फ्लाइवे भन्छौँ, हामीले चाहिँ त्यसलाई नेपालीमा उडान मार्ग भन्न रुचाएका छौँ। र यो फ्लाइवे बर्ड लाइफ इन्टरनेसनलले चाहिँ विश्वभरि फ्लाइवेहरूलाई पहिचान गरेको छ। फ्लाइवे भनेको कस्तो भन्दाखेरि अघि हामीले सुरुबाटै कुरा गरे जस्तै चराहरूले बसाइसराइ गर्नको लागि चाहिँ उनीहरूले जथाभावी बसाइसराइ गर्दैनन्, उनीहरूले एउटा बाटोलाई उनीहरूले फलो गर्छन्, एउटा त्यही बाटोलाई पछ्याउँदै
1: निश्चित बाटोहरू छन्,
2: हजुर त्यस्ता निश्चित बाटोहरू छन् र त्यो बाटोहरूलाई पहिचान गरेर वर्ल्ड लाइफ इन्टरनेसनलले चाहिँ फ्लाइवे उडान मार्गहरू भनेर पहिचान गरेको छ। यसमा चाहिँ विशेष गरेर यो थल भनौँ न होइन जल नभइकन यो थल टेरेस्ट्रियल भन्छौँ नि हामी त्यो त्यसमा चाहिँ चारवटा उडान मार्गहरू चाहिँ पहिचान विशेष मुख्य चाहिँ चारवटा पहिचान गरेको छ। त्यसमा चाहिँ एउटा हाम्रो दक्षिण अमेरिका र उत्तर अमेरिका जोड्ने त्यो क्षेत्रलाई त्यसलाई चाहिँ अमेरिकी उडान मार्ग भनेर पहिचान गरेको छ, त्यसलाई चाहिँ अमेरिकन फ्लाइवेज भनेर नामाकरण गरिएको छ। अर्को चाहिँ युरोप र अफ्रिका जोड्ने उडान मार्ग छ, त्यसलाई चाहिँ अफ्रिकन युरेसियन फ्लाइवे भनेर नामाकरण गरिएको छ। अर्को चाहिँ यो हाम्रो आर्टिक क्षेत्र त्यस पछाडि यो उत्तरी एसियाको क्षेत्रहरू भन्नु पऱ्यो, त्यसलाई चाहिँ यता यो प्रशान्त महासागरसँग हुँदै हुँदै तल अस्ट्रेलियासम्म जाने त्यसलाई इस्ट एसियन अस्ट्रेलेसियन फ्लाइवे भनेर नामकरण गरिएको छ र अनि नेपाल पर्ने चाहिँ अर्को फ्लाइवे छ यसलाई चाहिँ हामी सेन्ट्रल एसियन फ्लाइवे भनेर भन्छौँ सेन्ट्रल एसियन फ्लाइवेले चाहिँ यो उत्तरी एसिया भनेर हामी अब रुस मङ्गोलिया काजाकस्तानहरू भयो र त्यसलाई त्यहाँबाट लिएर चाहिँ हाम्रो यो हिन्द महासागर इन्डियन ओसियनसम्म यो इन्डियन सब कन्टिनेन्टलाई जोड्ने अर्को एउटा उडान मार्ग पहिचान गरेको छ नेपाल चाहिँ त्यसभित्र पर्छ र यो यो मध्य एसियाली उडान मार्ग भन्छौँ हामी सेन्ट्रल एसियन फ्लाइवे भनेर यसमा चाहिँ लगभग 600 प्रजातिका बसाइसराइ गर्ने चराहरू पाइने र यो उडान मार्गभित्र चाहिँ 30 धेरै देशहरू यो उडान मार्गको सदस्यको रूपमा चाहिँ रहेका छन् अहिले चाहिँ अन्तर्राष्ट्रिय स्तरमा एउटा अर्को चाहिँ यो सिएमएस भनेर कन्भेन्सन अन द कन्जर्भेसन अफ माइग्रेटरी स्पेसिज अफ वाइल्ड एनिमल्स भनेर बसाइसराइ गर्ने चरा मात्र होइन कि सम्पूर्ण बसाइसराइ गर्ने जैविक विविधतालाई नै मध्यनजर गरेर एउटा सन्धि भएको छ त्यसमा चाहिँ नेपाल अब सदस्य हुने प्रोसेसमा चाहिँ छ भइसकेको चाहिँ छैन प्रोसेसमा चाहिँ छ त यो छिटै हुन्छ भन्ने हामी अपेक्षा गर्छौँ
1: यसमा नेपालमा केही नीतिगत रूपमा गर्नुपर्ने अथवा नेपालमा चाहिँ चराको संरक्षणको लागि गर्नुपर्ने काम चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई
2: यस्तै अब यस्तो खालको सन्धिहरू जसले चाहिँ बसाइसराइ गर्ने चरादेखि लिएर अन्य जैविक विविधताहरूलाई प्राथमिकतामा राखेको छ यस्ता खालका सन्धिहरूमा पनि नेपाल भाग लिएर त्यसमा पुरा गर्नुपर्ने दायित्वहरू नेपालले पुरा गर्नु पर्यो त्यस सँगसँगै अब नेपालमा अब हामी रामसार महासन्धिको पनि सदस्य राष्ट्र हौँ होइन त्यो हुँदाखेरि हामी रामसार महासन्धि अन्तर्गतको सिमसार क्षेत्रहरू हामीले संरक्षण गरिरहेका छौँ र ती सिमसार क्षेत्रहरू बसाइसराइ गरेर आउने चराहरूको लागि पनि एकदम महत्त्वपूर्ण क्षेत्रहरू हुन् विशेष गरेर अब हामीले कुरा गर्ने हो भनेदेखि कोशीलाई हामीले नेपालको पहिलो रामसारको रूपमा हामी चिन्छौँ र कोशी बसाइसराइ गरेर आउने चराहरूको लागि पनि एकदम नै नेपालको पहिलो नम्बरको वासस्थान हो भनेर हामी भन्छौँ त्यो हुँदाखेरि यो महासन्धिहरू यो सन्धिहरू जति पनि छन् त्यसबाट पनि हामीलाई बसाइसराइ गर्ने चरादेखि अन्य जैविक विविधताको लागि त्यसले महत्त्वपूर्ण वासस्थान प्रदान गर्ने भएको भएर त्यसमा पनि हामीले नेपालले त्यसमा पुरा गर्नुपर्ने दायित्वहरू पुरा गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ
1: कार्यक्रमको अन्तिम चरणमा आएको छौँ आम रेडियो श्रोताहरू विशेष गरी युवा पुस्ताहरूले चरा र उनीहरूको बसाइसराई सुरक्षित बनाउन कस्तो भूमिका खेल्दै हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई तपाईँको व्यक्तिगत रूपमा अहिलेसम्मको अनुसन्धान काम त्यो आधारमा र विशेष गरी यो चराको बसाइसराई दिवसको सन्दर्भ पारेर के अनुरोध गर्नुहुन्छ
2: नेपालको सन्दर्भमा हामीले कुरा गर्ने हो भनेदेखि नेपालमा अझै पनि अब हामीले हाम्रो तवरबाट त अध्ययन अनुसन्धान गरिरहेका छौँ तर अझै पनि नेपालको अध्ययन अनुसन्धान यहाँको अनुगमन तथ्याङ्कहरू हामीले हेर्ने हो भनेदेखि त्यो अझै पनि पर्याप्त छैन त्यो भएको हुनाले यसमा आम नागरिकदेखि लिएर सरकारी तौरदेखि लिएर सबैजना नै यो तथ्याङ्कहरू कसरी चाहिँ हामीले अझ मजबुत बनाउँदै लाने कसरी चाहिँ हामीसँग पर्याप्त तथ्याङ्कहरू हामीले बनाउँदै लाने भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ र अब त्यो यसको लागि अब नेपाल सरकारले आफ्नो तर्फबाट विभिन्न अन्य अध्ययन अनुसन्धानलाई सहजीकरण गरिदिने त आउने ठाउँमा छँदैछ त्यो सँगसँगै नेपाल सरकार आफैले पनि त्यस्ता खालको गतिविधिहरूलाई अगाडि लानुपर्छ जस्तो लाग्छ भनेदेखि आम नागरिकको सन्दर्भमा चाहिँ यो अब जस्तै समग्रमा चराको संरक्षणमा ध्यान दिनु पर्यो भन्ने हो अब सिकार र पासोहरू यदि कसैले गर्ने गरेको छ भने उहाँहरूलाई पनि खबरदारी गर्नु पर्यो आफूले त गर्नु भएन होइन त्यस पछाडि अर्को चाहिँ हामी यो वासस्थानको पनि जस्तै अब बसाइसराइ गरेर आउने चराहरूकै मात्र कुरा गर्छौँ भनेदेखि विशेष गरेर सिमसार र खेतीयोग्य क्षेत्रहरू मुख्य वासस्थानहरू हुन् वन जङ्गल त छँदैछ हाम्रो त्यसको पनि हामीले संरक्षण गर्नुपर्ने छ खेतीयोग्य क्षेत्रमा पनि यो अब हामीले यो रासायनिक विषादीहरू रासायनिक मलहरू धेरै प्रयोग गर्दाखेरि त्यसले पनि नकारात्मक असर परिरहेको हुन्छ चरालाई मात्र होइन कि समग्र वातावरणलाई नकारात्मक असर परिरहेको हुन्छ भनेदेखि अर्को चाहिँ हामी नेपाल पक्षी संरक्षण सङ्घले चाहिँ यो छिमेकी चरा गणना भनेर पनि हामी गर्ने गर्छौँ र छिमेकी चरा गणनामा चाहिँ विशेष गरेर आम नागरिकलाई नै हामीले केन्द्रमा राखेर आम नागरिकले चाहिँ आफ्नो वरपर आफ्नो घरमै बसेर आफ्नो वरपर के चरा देखिन्छ त त्यो चराहरूको पनि तथ्याङ्कहरू हामीले सकेसम्मको सङ्कलन गर्ने प्रयास गरिरहेका छौँ त्यसले गर्दाखेरि चाहिँ हामीसँग अघि जुन भने तथ्याङ्कको कमी छ भनेर त्यो तथ्याङ्कलाई चाहिँ हामीले बिस्तारै बनाउँदै लाने त्यसलाई चाहिँ एक एकवटा इत्ता गर्दै बनाउँदै लाने भनेर हामीले त्यस्तो किसिमको कदमहरू पनि अगाडि लगिरहेका छौँ र यो छिमेकी चरागना जस्ता अब त्यसैमा मात्र भाग लिनुपर्छ भन्ने होइन कि त्यस्ता जति पनि अगुवाईहरू आउँछन् त्यस्ता जति पनि कार्यक्रमहरू अगाडि आउँछ त्यस्तोमा आम नागरिकहरूले भाग लिइदिनु भयो त्यसबाट आफ्नो तथ्याङ्कहरू पठाइदिनु भयो भनेदेखि त्यसले पनि ठुलो भूमिका अब हेर्दाखेरि चाहिँ आफ्नो ठाउँबाट दुईवटा भङ्गेराको तथ्याङ्क पठाए जस्तो देखिन्छ त्यसले चाहिँ समग्रमा हेर्दाखेरि चाहिँ त्यसले हाम्रो देशभरि नै कस्तो स्थिति छ त भन्ने किसिमको हामीलाई बुझ्न सजिलो बनाएको हुन्छ त्यो किसिमबाट पनि आम नागरिकले भूमिका खेल्न सक्छ सकिन्छ भनेदेखि समग्रमा चाहिँ चरा र तिनको वासस्थानको संरक्षण गर्नको लागि चाहिँ आम नागरिककै ठुलो भूमिका छ यो संरक्षण संस्था र हामी अनुसन्धानकर्ताहरूले त उहाँहरूले गर्नुभएको कामलाई अझ कसरी चाहिँ राम्रो बनाउन सकिन्छ भन्नेतर्फ मात्र ध्यान दिने हो.
1: हुन्छ त एकदम महत्त्वपूर्ण समय दिनुभयो यो चराको बसाइ सराई जुन एकदम रोचक छ एकदमै रोचक तरिकाबाट श्रोताहरूलाई सुनाइदिनु भयो बुझाइदिनु भयो यहाँलाई उज्यालो तर्फबाट धेरै धेरै धन्यवाद सर.
2: तपाईँलाई पनि धेरै धेरै धन्यवाद यो अब विश्व चराहरूको बसाइ सराई दिवसको अवसरमा पारेर यति कुराहरू राख्ने अवसर दिनुभयो. यो शनिबार चाहिँ हामीले नेपाल पक्षी संरक्षण सङ्घले पनि कुनै ठाउँमा चाहिँ हामीले अब हरेक शनिबार हामीले चरा अवलोकन कार्यक्रमहरू राखिरहेका हुन्छौँ यो शनिबार पनि चराको बसाइ सराई दिवसको अवसर पारेर हामीले चरा अवलोकन कार्यक्रमहरू राख्ने गरेका छौँ यो पालि पनि रहन्छ त्यसको लागि चाहिँ हाम्रो बर्ड कन्जर्भेसन नेपाल भनेर फेसबुक पेज छ त्यसलाई तपाईँहरूले फलो गर्नुभयो भने त्यहाँ हामीले जानकारीहरू प्रदान गर्न सक्छौँ. सँगसँगै बर्ड कन्जर्भेसन नेपाल चाहिँ हाम्रो मेम्बरसिप बेस्ड अर्गनाइजेसन भएको भएर यसमा चाहिँ तपाईँहरूले सदस्यता पनि लिन सक्नुहुन्छ यदि लिन चाहनुहुन्छ भनेदेखि हाम्रो वेबसाइट फेसबुक पेज अथवा हाम्रो संस्थामा आएर तपाईँहरूले सदस्यता लिन सक्नुहुन्छ. यो अवसरको लागि धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो नेपाल पक्षी संरक्षण सङ्घका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाई. अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ. अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौँ. आजको बदलिदो नेपालमा प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु. नमस्कार.

0: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशा

0: दसैँ तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गरौँ। शर्तहरू लागू हुनेछन्।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
3: मद्यपान र धुम्रपान सेवन नगरौँ,
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो,

0: त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: Extreme energy drink, time check. अहिले ठीक 11 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: तपाईँ मेरो साथीको गर्लफ्रेन्ड होइन?
1: चिन्नुहुन्छ मलाई?
0: चिन्छु नि, किन नचिन्नु?
1: सुन्नुहोस् त
0: हजुर,
1: म यो गाउँमा छु भनेर उसलाई नभन्नु होला है।
0: ल ल, म भन्दिनँ।
1: हस्, नमस्कार।

0: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौँ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
12: नेपाल सरकार विज्ञापन हो।
13: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
13: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
13: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
13: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
17: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
16: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
17: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
16: ए हो र बाबु?
17: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
16: ए
17: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
16: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
14: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
14: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
14: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
19: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
20: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
21: धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
22: हो र? होइन होला त्यस्तो त।
23: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
22: के भएन मिस,
23: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
22: हुन्छ।
24: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
26: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
25: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
26: खै के गर्ने गर्ने दिदी।
27: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: हेलो
17: हेलो बहिनी, सन्चै छौ?
28: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
17: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
28: अनि हुलाकमा पो जानु?
17: हो नि, हुलाकमा जाऊ न।
28: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
17: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
28: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
17: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
28: ए, सहरमा मात्र होला नि
17: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि
28: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
12: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
13: हामी
12: श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौँ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।

0: ए के भयो केको हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सक्या हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घन्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
5: बाप रे
4: अब चाहिँ के हुने हो
6: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
6: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: हेलो
11: हजुर हेलो
10: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
11: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
12: हजुर
11: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
12: दिन त हेलो भन्नुहोस् त
10: हेलो हजुर
12: हजुर
10: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
12: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
11: ए नानी के भनेर छ के भयो
12: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
11: ल ल ल म किन दिन्थे
13: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
14: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
13: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
14: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
15: नेपाल सरकार विज्ञापन बोर्ड
10: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
1: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
10: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
16: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
17: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
18: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
10: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
19: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
14: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
19: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
14: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
19: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
21: लो, किन नि, के भो, सन्चो भएन?
20: होइन, यतिकै जानै मन लागेन।
21: यतिकै पनि हुन्छ?
20: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
21: ए, कुरा त्यस्तो पो, ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
22: नमस्ते, कति कामले पाल्नु भयो?
21: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
22: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
20: हस् म्याडम।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
23: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
24: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
25: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
19: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
14: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
19: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
19: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: नमस्कार स्वयंसेविका दिदी।
18: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि,
13: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
26: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
13: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
18: 3 दिन भयो।
1: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
18: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
18: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
25: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौ।
8: नेपाल सरकार विज्ञापन।

सबै गाउँलेहरूलाई धन्यवाद छ। बिहेमा आएर सहयोग गरिदिनु भयो। टिका बहिनी र केशर बाबुले गीत गाइदिनु पर्यो। दुलादुलैको नाचको निकै चर्चा छ। दुलादुलै नाचिदिनु पर्यो।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडास्तरको छलफल सुरु गरौँ। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
15: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD
16: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
15: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
6: प्रोप्राइटर
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449020664 र 98449077530। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093984099।
13: हेलो छोरी,

0: तपाईको लाभलिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र? नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
17: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
18: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
20: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
21: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
22: नेपाल सरकार विज्ञापन बोर्ड
23: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
24: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
23: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
24: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा जिल्लामा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
23: ए हो र बाबु?
24: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
23: ए
24: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
23: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र? होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस?
7: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
11: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
10: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
11: खै के गर्ने गर्ने दिदी।
12: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाउ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: हेलो
14: हेलो बहिनी, सन्चै छौ?
13: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
14: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
13: आहा, अनि हुलाकमा पो जानु?
14: हो नि, हुलाकमा जाऊ न।
13: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
14: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
13: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
14: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
13: ए, सहरमा मात्र होला नि?
14: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
13: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
13: हामी
12: श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसो नगरौँ।

0: हजुर
1: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
2: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुकमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार।

0: तिमीलाई बाटो घटाइदिन्छु।
1: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
4: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
7: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
10: लो, किन नि, के भयो, सन्चो भएन?
9: होइन, यतिकै जानै मन लागेन।
10: यतिकै पनि हुन्छ?
9: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
10: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
11: नमस्ते, कति कामले पाल्नुभयो?
10: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
11: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
9: हस् म्याडम।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
13: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
16: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ल देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदै यदै पक्नुस् त पक्नुस्। के गर्नु भएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न शरीर ढाक्ने कपडा माक्स र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्नु योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्नु योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
4: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
4: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट